0: पद धारण गरेका झण्डै 1500 जना एकै पटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंकगणितका कारण फेरि पनि कंग्रेस, एमाले र नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने पक्षमा रहेको बताउँछन्। कर्णले भनेका छन् सबै अध्यादेशको कुरा होइन, संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म बोक्दैन, यसमा हाम्रो प्रष्ट विरोध हुन्छ।
1: राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीओहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यान आकर्षण गराएका छन्। बैंकको सीओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यानाकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सीओ पाण्डेलाई पक्राउ गरेको हो। दूरसंचार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7-8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा राजसपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन मिति र स्थान टुंगो लगाएको हो। बैठकपछि राजसभा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले असार 7-8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। राजसपा 2079 असार 7 गते स्थापना भएको हो। स्थापनाको मितिलाई नै राजनीतिक रूपमा प्रतिकारात्मक बनाउने गरी पार्टीले महाधिवेशनको मिति तय गरेको नेताहरूले बताएका छन्। राष्ट्रपाको महाधिवेशन असार 7 देखि 9 सम्म चितवनमा शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।

राइट यो नया वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी 2 महिनाभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। यस अभियानलाई औपचारिक कार्यक्रम भन्दा पनि सामाजिक रूपान्तरण र मानव विकाससँग जोड़िएको दीर्घकालीन पहलका रूपमा अघि बढ़ाइएको सरकारवालाहरूले बताएका छन्। जनकपुरथाममा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले साक्षरता अभियानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हालै गठित उच्च स्तरीय वित्तीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै त्यसका निष्कर्ष र सुझावहरूको अध्ययनपछि आवश्यक निर्णय सरकारले गर्ने बताउनुभयो।
3: पश्चिम एशियामा युद्धका कारण इन्धन निर्माण सामग्रीहरू ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसाय महासंघले आन्दोलन गर्ने भएको छ।
2: विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यसमै यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुल्ला भएको छ।
3: राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 80-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ। बुधबार एक कार्यक्रमका बीच केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष पेश गरेका हुन्।
2: खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्सनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ।
3: बाँदरले दुःख दिन थालेपछि तिरथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ 1 गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न भोलि जेठ 1 गते बिदा दिइएको हो।
2: सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्य पहाड़ी राजमार्ग अन्तर्गत दैलेखको झारकोट माली सड़क खण्डको काम शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सड़क खण्डमा निजी जग्गा बढ़ी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो। यो विवादको चढ़ पनि सड़क विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो।
3: अब शेयर बजार बुधबार कारोबार रकम 3 अर्ब रूपियाँ भन्दा तल झरेको छ। अघिल्ला 3 कारोबारको दिन बढ़दो गतिमा रहेको रकम बुधबार भने घटेको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच बिहिबार बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। नौ वर्षपछि तीन दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेजिङ आइपुगेको चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार, प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन्।
5: अब खेल र खेलाड़ीका खबर। अबको महिना दिनभन्दा कम समयमा 32 वर्षपछि अमेरिकामा फिफा विश्वकपमा फर्किनेछ। सन् 1994 पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको छ। जुन 11 जुलाई 19 हुने विश्वकपमा अमेरिका आयोजक, क्यानाडा र मेक्सिको सह आयोजकका रूपमा रहेका छन्।
4: छेद विच्छेद पुराना दलहरू शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्रकिशोरले लेख्नु भएको छ। राज्यमा प्रभुत्व बढ़दै जाँदा मालिक फेरिए तर ग्राहक उहिरहे, काउन्टर उहिरह्यो, केवल साइनबोर्ड फेरियो। लाभजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए। यसले सिंगो राजनैतिक वृत्तलाई भूतह समय प्रदूषित र दुर्गन्धित बनायो। यो स्थिति दलगत सत्ता संरचनाको संक्षिप्त समाजशास्त्र हो। प्रत्येक छेद विच्छेद दल समाप्त नै हुन्छन् भन्ने छैन। कतिपय दल फर्किन्छन् अझ विनम्र, वैचारिक र संगठित भएर, तर त्यसका लागि तिनले आफ्नै मिथक भत्काउनुपर्छ। पुराना दलको सबैभन्दा ठूलो संकट संसदमा कति सीट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानून।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल वैशाख 31 गते बिहिबार, सन् 2026 मे 14 तारीक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
12: काया कैरनका साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली,
12: राष्ट्रको शान किसान,
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
11: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्ष दबावमा, प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफत्ती, आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ।
11: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
5: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पूँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
14: चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने अनि पूँजीगत खर्च कमसे कम 500 अरब।
11: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार, युरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
5: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा। संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पूँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
14: चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने अनि पूँजीगत खर्च कमसे कम 500 अरब।
11: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था रहेको खबर कान्तिपुरले छापेको छ। यसैबीच विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै अवरोध गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथिको छलफल र जवाबका लागि हिजो बिहान 11:30 बजेदेखि शुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अडानसहितको अवरोधका कारण प्रभावित भएको हो। अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ। सभामुखले आजको लागि नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब तोक्नु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: सरकारले आफ्नो चुनावी भाषा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन भन्दै सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यालय हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण

0: मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय अब भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। यस्तै सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकाल्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
1: अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी गरिरहेको समयमा यसपटक नयाँ अभ्यास देखिएको छ। मन्त्रालयले करका दर सार्वजनिक नगरी अर्थ सम्बन्धी विभिन्न ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेजीका लागि त्यसको अधिकार क्षेत्रको बाँडफाँड टुंगो लगाउने मस्यौदा ल्याएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सूचना निकालेर अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न को विधेयकको मस्यौदामाथि 7 दिनभित्र सुझाव सर्वसाधारण निधि क्षेत्र र सरकारवालासँग मागेको हो। अर्थमन्त्री स्तरीय निर्णय तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनले सार्वजनिक कार्यमा समय र लागत बढ़ाउने, प्रशासनिक दोहोरोपन सृजना गर्ने तथा संरचनागत जटिलता ल्याउने कानून संशोधन वा खारेज गर्न सुझाव दिएको आधारमा विधेयक तयार गरेको मन्त्रालयले उल्लेख गरेको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले आउँदो बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइरहेको खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा सरकारको नीति तथा कार्यक्रम र आउँदो बजेटबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: रिलायबल समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्षी दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफत्ती, आजलाई टोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी, बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, नीति तथा कार्यक्रममा सरकारले डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाएको छ। देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने सरकारको योजना छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनालसँग कुरा गर्नु भएको छ।
5: कतिपय क्षेत्रमा चाहिँ के नयाँपन, नयाँ ढंगले अझ उहाँहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू, पहलहरू भएका छन्। त्यसभित्र पनि खास गरी हेर्दाखेरि आर्थिक क्षेत्रमा नयाँ चरणको आर्थिक सुधारको श्रृंखला नै भन्नुभएको छ उहाँले, श्रृंखला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू र त्यससँग जोडेर खास गरी यो उद्योग र व्यवसायको क्षेत्रमा जो लागत छ, प्रतिस्पर्धा छैन, होइन, त्यस्तै आएर व्यापारमा तपाईँले निर्यात हेर्नुभयो भने पनि भर पर्दो छैन, केही ठाउँहरूमा एकीकृत छ। र अझ सबभन्दा महत्वपूर्ण कुरा के, जे तपाईँले प्रतिबद्धता गर्नुहुन्छ त्यो डेलिभर हुँदैन, त्यो जवाबदेही भन्ने परिपाटी नै छैन। थुप्रै व्यतिथिहरू, विसङ्गतिहरू, चुस्त दुरुस्त ढंगले सेवा प्रवाह नहुने र आम रूपमा जुन सुशासनमा जुन किसिमका चुनौतीहरू, समस्याहरू छन्, त्यसले नै हाम्रो चाहिँ योजना बजेट सिङ्गो हाम्रो आर्थिक परिपाटीमै ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटल सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू, होइन, एकीकृत ढंगले उपलब्ध गराउने, यसरी केही नयाँ ढंगले अगाडि बढ्ने जमर्को रहेछ नि, साहस गरिएको छ भन्ने मलाई लाग्छ।
6: अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ?
5: यो वर्ष काम लाग्ने यी कोष समितिहरू खारेज गर्नुहुन्छ गर्नुहुन्न, चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आधार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालू खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 बनाउने, 400 त यो वर्षै ल्याथ्यो, यदि 40-45% चाहिने बीचमा अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो तर ल्याउनु त ल्याइहाल्थ्यो नि, त्यसो भएको हुनाले त्यही सिलिङभित्र 500 पुँजीगत खर्च पुर्याउने, त्यसभित्र अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका चाहिँ सबै खारेज गर्ने,
7: अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज नीतिर कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने जस्तो आईटी सेक्टरलाई अगाडि बढाउने कुरा तपाईँले पूर्वाधार विकास गर्नु पर्यो त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो तपाईँले बाहिर त्यही ढंगले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ कृषिमा तपाईँले नयाँ गरी जाने भन्नुभएको छ ऊर्जामा भन्नुभएको छ उद्योगमा भन्नुभएको छ अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ शिक्षा स्वास्थ्य त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने केही कंक्रिट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो
3: वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी भाइब्रेन्ट पुतली सड़क काठमाडौँ
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम महाधिवेशन आउँदो 7 देखि 9 असारसम्म गर्ने निर्णय गरेको छ हिजो बसेको केन्द्रीय समिति बैठकले असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनुभयो बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो
4: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेका बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अस्ति बेलुकी पाण्डेलाई पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको बैठक बोलाइएको छ आज बिहानका लागि बोलाएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाउने तयारी छ ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल दा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनुभएको हो सीआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको छ पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईबी र राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ गर्नु अनुचित भएको बताइसक्नु भएको खबर आजको कारोबार दैनिकमा छ
3: काठमाण्डु उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु सिन्धुपाल्चोक नुवाकोट गोर्खा लगायतका ठाउँमा पानी परेको छ यस्तै पश्चिममा पर्वत म्याग्दी कास्की पाल्पा स्याङ्जा र पूर्वमा ताप्लेजुङ र संखुवा सभामा पनि हल्का पानी परेको छ गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरैजसो ठाउँमा पानी परेको हो पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
8: हाम्रा सेवाहरू
2: ओपीडी सेवा
8: विशेषज्ञ ओपीडी सेवा
2: निशुल्क औषधि वितरण
8: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पंचकर्म सेवा,
9: छार सूत्र सेवा,
2: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। हिजो बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्। यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उग्रिएको हो। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लड़को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको हो। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बिहान 11 जना साहसी दक्ष पथ प्रदर्शकहरूले यो सिजनको पहिलो आरोहणको कीर्तिमानी आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन, यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको छ। हवाई भाडा बढ़े पनि आरोहीहरूको तिर्खा भने मेटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीहरूले अनुमति लिएका खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनी राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसिङ हान, टिम कुक लगायत का शीर्ष व्यवसायी पनि सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब सीमित भएको छ।
4: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछाएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेले। यस्तै देवदत्त पडिक्कलले 39 रन जोड़े। आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पंजाब किंग्स र मुम्बई इण्डियन्सले खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उपसचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
4: बर्खेदान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको खबर आजको गोर्खा पत्रमा छ।
3: सार्वजनिक निर्माण कार्यको ठेक्कामा खरिद ऐनले गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्दा देशभर निर्माणाधीन पूर्वाधार आयोजनाको काम ठप्प हुने क्रम बढ़दै गएको छ। मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन निर्माण सामग्री ढुवानी तथा श्रमिकको लागतमा अत्यधिक र अप्रत्याशित मूल्य वृद्धि भएको छ। तर कानूनी व्यवस्था अनुसार सरकारले लामो समयदेखि मूल्य समायोजन नगरेको नेपाल निर्माण व्यवसाय महासंघले आरोप लगाएको खबर कारोबार दैनिकले लेखेको छ।
4: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलख गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीहरूदेखि उच्च पदस्थ व्यक्तिहरू समेत शेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको खबर आजको नागरिक दैनिकमा छ।
3: नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले अहिलेसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको सूचना निकालेको छ। अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको मन्त्रालयको भनाई छ। जोखिम अति न्यून रहेको मन्त्रालयको सूचनामा उल्लेख छ। 2 हप्ता अघि अर्थात मे 4 आन्ध्र महासागर क्षेत्रमा सञ्चालित क्रूज जहाजमा यात्रा गरेकाहरूमा हान्टा भाइरस पुष्टि भई केहीको ज्यान गइसकेको छ। जहाजमा विभिन्न देशका 150 जना यात्रु सवार थिए। जहाजमा देखा परेको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ।
4: नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोको फाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको खबर आजको गोर्खा पत्रमा छ।
3: नेपालमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित भए पनि कतिपय अवस्थामा गर्भपतनलाई अपराध संहितामा राखिएकाले जटिलता कायम रहेको सरकारवालाले औंल्याएका छन्। हिजो काठमाण्डुमा महिला विकास तथा कानून मंचद्वारा तथा सेन्टर फर रिप्रोडक्टिभ राइटद्वारा आयोजित छलफलमा उनीहरूले यस्तो बताएका हुन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ।
3: र सिन्धुपाल्चोको 5 पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 पोखरी कोशेली घर सञ्चालनमा आएको छ। काया कैरनमा अब पालो उखानको
4: माल पाएर चाल पाए पो हुन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता। सत्तापक्ष दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफती। आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ।
3: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
4: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पूँजीगततर्फ बढ़ाउन विज्ञको सुझाव।
3: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार इरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
4: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको पहिलेको र अहिलेको अवस्था देखाइएको छ। पहिले प्रधानमन्त्री जस्तै देखिने मान्छे हातमा माइक बोकेर फलाग्दैछन्, मलाई बोल्न दे सरकार, अनि पछिल्लोतिर रहेका जनता होमा हो मिलाएर उफ्रिरहेका छन्। अनि अहिले भनेर लेखिएको ठाउँमा प्रधानमन्त्री जस्तै देखिने मान्छेले मुखमा टेप लगाएर बसेका छन्, अनि पछिल्लोतिर रहेका त्यही जनता हात जोडेर भन्दैछ, बोल्देऊ न सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: दुई पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ, ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 9814450750 र 9673131393।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसाई रूपन्देही। सम्पर्क नम्बर 9842181750।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाईँ यो खबर एफएम ब्याण्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन। सनरौटा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको मन्त्री थापाको भनाई। 30 फिट अग्लो हनुमान मूर्ति अनावरण गरिएको मेयर थापाको कथन। आधारभूत स्वास्थ्य सेवा अस्पतालको नक्कल भौचर छाप र दरखास्त गरी रकम ठगी। नगरका स्वास्थ्य शाखा प्रमुख र अस्पतालका मेसु सहित 5 जना पक्राउ। अदालतबाट 7 दिनको म्याद थप। लागू पदार्थ ओसार पोसार गर्ने जो केही प्रहरीको निगरानीमा पर्ने प्रज्ञ गौतमको भनाई। कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न आग्रह। र गुल्मीमा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा।
1: युनाइटेड अस्पताल बारगंगा 4 छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर भर्तीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभएको हो।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभएको हो। उहाँले असार 15 गतेदेखि 20 गते भित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंगाएर 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनुभयो। प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 वटा मन्त्रालय रहेका छन्। चालू खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने र कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले यो कामलाई अघि बढ़ाएको उहाँको भनाई थियो। बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारू, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवाल लगायतले प्राथमिकताका विषयमा धारणा राख्नु भएको थियो। शहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले संघीय सरकारबाट हस्तान्तरण भएको खानेपानी आयोजना पाहुनामा शून्य बजेट हुँदा समस्या उत्पन्न भएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चूर्ण बहादुर ओलीले आयोजनाको वर्गीकरण मापदण्ड परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औलाएको थियो। उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी गर्नुपर्ने तथा उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो। भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट दायित्व करिब 5 अर्ब रूपियाँ रहेको जानकारी दिँदै 62 आयोजनालाई चालू आर्थिक वर्षमै समेट्ने योजना रहेको जानकारी गराइएको थियो। प्रादेशिक सड़क गुरु योजनामा समावेश सड़कलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्ने जोड रहेको छ।
4: र सँगसँगै त्यसपछि गएर हामीले हाम्रा अब कतिपय निर्देशनालयहरू, कतिपय तालिम केन्द्रहरू, अब कतिपय हाम्रा कार्यालयहरू जति यति मानिनुहोस्, अब अहिले स्वास्थ्य मन्त्रीले भन्नुभयो आयुर्वेदको कार्यालय पनि त्यही छ, जनस्वास्थ्य कार्यालय पनि त्यही छ, अनि जिल्ला अस्पताल पनि त्यही छ, एउटै बनाउन किन नसकिन सकिन्छ।
3: सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले सहयोगापेक्षी मानव व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरबहादुर केसीले सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज बनाउन सकिने धारणा राख्नुभयो। स्वास्थ्य मन्त्रालयका उपसचिव उमेश गौतमले सुरक्षित मातृत्व अभियानलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औलाउँदै ओएनएम नहुँदा जनशक्ति व्यवस्थापनमा समस्या रहेको जानकारी दिनुभयो। बैठकमा प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्याल तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तुलाले प्रदेशको आर्थिक तथा योजनागत अवस्थाबारे प्रकाश पार्नुभएको थियो।
0: चन्द्रौटा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य बन्दै गएको लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाले बताउनु भएको छ। शिवराज नगरपालिका 5 बालापुरमा 30 फीट अग्लो हनुमान मूर्ति अनावरण गर्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो। उहाँले धार्मिक पर्यटन प्रबन्धनले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि देश सरकारको सहयोगमा मूर्ति निर्माण गरिएको बताउनुभयो। उहाँले शिवराज नगरपालिकाले रामायण सर्किट निर्माणको योजना अघि सारेको जानकारी दिँदै आगामी दिनमा धार्मिक पर्यटनलाई थप विस्तार गरिने उल्लेख गर्नुभयो। मूर्तिको अधिकांश भाग फाइबर प्रयोग गरी तयार पारिएको बताइएको छ। आर्थिक वर्ष 2081-82 लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट 15 लाख रूपियाँको लागतमा बेस निर्माण सम्पन्न गरिएको थियो। चालू आर्थिक वर्षमा 56 लाख रूपियाँ बजेट मध्ये भ्याट बाहेक 35,23,000 रूपियाँ लागतमा देउराली निर्माण सेवाले मूर्ति निर्माण गरेको हो। यसैबीच बालापुर मोडमा निर्माण गरिएको उक्त स्थानको नामकरण हनुमान चोक राखिएको छ। आगामी वर्ष उक्त क्षेत्रको थप सौन्दर्यीकरणको काम गरिने पर्यटन डिभिजन कार्यालयका प्राविधिक रेशौराज आचार्यले जानकारी दिनुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिका 5 चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको नक्कली भौचर छाप र दरखास्त गरी रकम ठगी गरिएको आरोपमा 5 जना पक्राउ परेका छन्। 38 लाख बढ़ी रकम गायब भएको घटनामा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र अस्पतालका मेसु सहित 5 जना पक्राउ परेका हुन्। पक्राउ परेका 5 जना उपर ठगी तथा अपराधी विश्वासघात कसुरमा अदालतबाट 7 दिनको म्याद थप गरी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार सिंहले बताउनुभयो। नगरपालिकाले त्यस विषयमा वैशाख 4 गते उजुरी तथा नगर कार्यपालिकाको निर्णय गरी घटनाको छानबिनमा संलग्नलाई छानबिनको दायरामा ल्याउन वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्रचार गरेको थियो। सोही घटनाको अनुसन्धानमा प्रहरीले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित पाण्डे, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी, अस्पताल की फार्मेसी सहायक रुक्साना खातुन, बैंक का कार्यालय सहयोगी विक्रम केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो। घटनाका विषयमा स्थानीयवासी राजनैतिक दलले छानबिन र दोषीलाई पक्राउ गर्न माग गर्दै आएका छन्। नगरपालिकाका मेयर अजय थापाले पालिकाले सो विषयमा वैशाख 4 गते नै प्रहरीमा उजुरी दिएको र कार्यालय पालिकाको बैठकले समेत बैंकको प्रतिवेदनका आधारमा कार्यवाही गर्न वडा प्रहरी कार्यालयमा उजुरी समेत दिएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी कार्यवाही गर्न आफूले प्रहरीलाई पटक पटक आग्रह समेत गरेको उल्लेख गर्नुभयो। वडा नम्बर 5 का वडा अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद बिलवासीले वैशाख 27 गते सो विषयमा ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी किटानी जाहेरी दिइनु भएको थियो। कुल 129 वटा भौसरबाट जम्मा गरिएको 38,19,770 रकम बैंक खातामा देखिएको छैन। कपिलवस्तु खुला सिमानाकामा पर्ने भएकाले लागू पदार्थ ओसार पोसार गर्ने जो केही प्रहरीको निगरानीमा पर्न सक्ने कपिलवस्तुका प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले बताउनु भएको छ। हिजो बाडंगा नगरपालिका 1 अवस्थित सिद्धार्थ क्याम्पसमा लागू औषध नियन्त्रणका विषयमा सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न समेत सबैलाई आग्रह गर्नुभयो। 20-29 उमेर समूहका व्यक्ति कुलतमा फस्ने भएकाले यस्ता नकारात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्नुभयो। यस्तै सहायक प्रमुख जिल्लाधिकारी भविष्य घिमिरेले लागू औषधको परिभाषा फस्नुका कारण ऐन कानून तथा कुलतबाट बच्ने उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले 69.8% लागू औषधको प्रयोगकर्ताहरू रहेको समेत जानकारी दिनुभयो। सहायक परिजय घिमिरेले लुम्बिनी प्रदेश लागू औषध दुर्वेशनमा तेस्रो स्थानमा पर्ने भएकाले यस्ता गतिविधि रोक्न स्वयंबाट शुरू गर्न आग्रह गर्दै कपिलवस्तु जिल्ला मात्र नभई समग्र प्रदेशलाई नै लागू औषध मुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यसै क्याम्पस प्रमुख वेदराम अर्यालले क्याम्पसमा लागू औषध सम्बन्धी गतिविधि नभएको र अध्ययनरत विद्यार्थीहरू समेत कुलतमा नफस्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनाल, सहायक प्राध्यापक राजकुमार अर्याल, रोमकान्त घिमिरे विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सिद्धार्थ क्याम्पस विद्यार्थी परामर्श एकाई तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा भएको थियो। कपिलवस्तुको बाडगंगा शहरमा स्थित युनाइटेड अस्पतालमा वरिष्ठ हाडजोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान तथा डाक्टर सुमन श्रेष्ठ नियुक्त हुनुभएको छ। हिजो एक समारोहका बीच विशेषज्ञ डाक्टर खान तथा डाक्टर श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। डाक्टर खान मेडिकल सुपरिन्टेण्डेण्ट तथा डाक्टर श्रेष्ठ सहायक मेडिकल सुपरिन्टेण्डेण्टको जिम्मेवारी सम्हाल्नु भएको हो। सो अवसरमा अस्पतालमा नवनियुक्त डाक्टर तथा कर्मचारीहरूलाई स्वागत समेत गरिएको थियो। यस्तै वरिष्ठ जनरल सर्जन डाक्टर सन्तोष पौडेल, फिजियोथेरापिस्ट डाक्टर एरिका थापा लगायत अन्य 8 अस्पतालका विभिन्न फाँटका स्वास्थ्यकर्मीहरूलाई स्वागत गरिएको अस्पताल प्रशासनले जनाएको छ। कार्यक्रममा अध्यक्ष मुनाराम चालिसे, कार्यकारी निर्देशक सुन्दर आचार्य, अस्पताल विकास समितिका सदस्य एवं निर्माण समिति संयोजक दुलक बहादुर पछाई, संस्थाका सचिव खिम बहादुर जीसी, इन्टरनल मेडिसिन विशेषज्ञ डाक्टर गोविन्द रावत, इमर्जेन्सी विभागका डाक्टर योगेन्द्र थापा लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले युनाइटेड अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राही मैत्री बनाउन नयाँ नेतृत्व तथा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूले नवनियुक्त पदाधिकारी तथा कर्मचारीहरूलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विश्वशान्तिको केन्द्र लुम्बिनीमा ओसो तपोवनको नयाँ ध्यान केन्द्र तथा सुविधा सम्पन्न हलको विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ। ओसो तपोवनका संस्थापक स्वामी आनन्द अरूणको उपस्थितिमा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका उच्च पदाधिकारीहरूले समेत सहभागिता जनाउनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी आनन्द अरूणले लुम्बिनीमा आफ्नो 40 वर्ष पुरानो सपना साकार भएकोमा भावुक हुँदै खुशी व्यक्त गर्नुभयो। उहाँले ओशोको दर्शन र बुद्धको शिक्षालाई जोड्दै लुम्बिनीलाई विश्वकै उत्कृष्ट ध्यान केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। यस अवसरमा प्रतिनिधि सभाका उपसभामुख डुलप्रसाद अर्यालको स्वामी आनन्द अरूणको आध्यात्मिक र सामाजिक योगदानबारे प्रशंसा गर्नुभयो। उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकको मानसिक स्वास्थ्य सुधार्न ओसो तपोवन जस्ता संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। मायादेवी गाउँपालिका एकी वडा सदस्य किन्ती देवी वर्माले सिकेको सिपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको उद्देश्य सफल हुने बताउनु भएको छ। डल कुसन तथा बुके बनाउने 24 दिने निशुल्क सिपमूलक तालिम समापन कार्यक्रममा बोल्दै तालिमबाट प्राप्त ज्ञानलाई आय आर्जनसँग जोड्न सहभागीलाई उहाँले आग्रह गर्नुभयो। परियोजना अधिकृत जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिम लिएका सहभागीहरूले व्यवसाय सञ्चालन गर्न चाहे परियोजनाले आवश्यक सहयोग गर्ने जानकारी दिएको थियो। सिकेको सिपले भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको छ। प्रशिक्षक गीता थापाले तालिमपछि सहभागी किशोरीहरूले आय आर्जन गर्न सक्ने बताउँदै आगामी दिनमा स्थानीय तहले सञ्चालन गर्ने यस्ता तालिममा प्रशिक्षक तथा प्रशिक्षार्थीको भूमिका समेत निर्वाह गर्न सकिने बताउनुभयो। सहभागी सुमन पत्थरकटले सिकेको तालिमलाई भविष्यमा आय आर्जनको माध्यम बनाउने बताउनुभयो। व्यापार व्यवसाय गरेर आफ्नै खर्च आफै व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियो। यस्तै सहभागी पुष्पलता दुबेले सिप सिकेपछि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिने आत्मविश्वास बढ़ेको बताउनुभयो। कार्यक्रममा प्रगतिशील युवा क्लबका सचिव बिन्देश्वरी यादवले सिकेको सिपलाई व्यवहारमा सदुपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो। तालिममा विभिन्न ओडाका 7 किशोरीहरूको सहभागिता रहेको थियो। परिवर्तनका लागि बालबालिका युवा र समुदाय परियोजना अन्तर्गत डल कुसन तथा बुके बनाउने 24 दिने निशुल्क सिपमूलक तालिम सम्पन्न भएको छ। युनाइटेड मिशन टू नेपालको सहयोग प्रगतिशील युवा समाजको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रूपमा भन्सारछली गरी नेपाल भित्राइएका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ। विजयनगर गाउँपालिका वडा नम्बर 6 अन्तर्गत जुडपनिया सड़क खण्डमा अस्थायी प्रहरी पोस्ट खडेजाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफूल बोकेको मोटरसाइकल पक्राउ गरेको हो। प्रहरीले मोटरसाइकलमा केरा, आँप र अनार सहित करिब 12,500 रूपियाँ बराबरको फलफूल रहेको जनाएको छ। बरामद सामान तथा मोटरसाइकल आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरीले जनाएको छ। त्यसै गरी कपिलवस्तुको सुदोदन गाउँपालिका वडा नम्बर 2 बर्गदावा स्थित इलाका प्रहरी कार्यालय पकड़ीबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी मोटरसाइकलमा ल्याउँदै गरेको सामान बरामद गरेको छ। प्रहरीले करिब 4,800 रूपियाँ बराबरका पिया पदार्थ तथा 12,000 रूपियाँ बराबरको चिनी बरामद गरेको जनाएको छ। प्रहरीलाई देख्ने बित्तिकै सम्बन्धित व्यक्ति सामान छोडेर मोटरसाइकल सहित फरार भएका थिए। स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहबरमा पेय पदार्थ नष्ट गरिएको तथा चिनी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ। यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको कुखुराको चल्ला सहित मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णनगर नगरपालिका 12 जोशीडीवा क्षेत्रमा यूपी 51J7098 नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको 10 कार्टुन कुखुराको चल्ला बरामद गरिएको हो। चल्लाको मूल्य रू करिब 1,00,000 रूपियाँ तथा मोटरसाइकलको मूल्य पनि 1,00,000 रूपियाँ बराबरको रहेको अनुमान गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ चालक मोटरसाइकल र चल्ला छाडेर फरार भएका थिए। स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहबरमा कुखुराका चल्ला पनि नष्ट गरिएको बताइएको छ। सिद्धार्थ नगरपालिका एक बिलहियामा एक भारतीय युवक ट्रकमा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृतक भारतको महाराजगंज जिल्ला लाखीमाका 18 वर्षीय रियाज खान रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार अर्घाखाँची सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी भारततर्फ जाँदै गरेको UP 53 GT 2851 नम्बरको ट्रकमा मंगलबार राति खाना खाएर सुतेका रियाज बिहान मृत अवस्थामा फेला परेका हुन्। गुल्मीको इस्मामा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु भएको छ। इस्मा गाउँपालिका छ अमरपुरका 45 वर्षीय थमन बहादुर कुमारले 43 वर्षीय श्रीमती यानी भन्ने साबित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभएको छ। मंगलबार राति मादक पदार्थ सेवन गरेर दम्पती बीच विवाद भएको थियो। सोही क्रममा थमनले साबित्रालाई निर्घात कुटपीट गरेका थिए। कुटपीटबाट साबित्राको टाउकोमा चोटको साथै करंग भाँचिएको सारूले बताउनुभयो। घाइते कुमालको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अब मौसमको खबर। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागिरहेको बताइएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा माध्यमसम्मको वर्षा पनि भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित माध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। अब खेल खबर। कपिलवस्तुको बाडंग नगरपालिका दुई राजपुरमा कपिलवस्तु डीवाईसी कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। दर्पण युवा क्लबको आयोजनामा यही जेठ 5 गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा जिल्लाका विभिन्न क्लब तथा टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी गराएको छ। युवाहरूमा खेलप्रति आकर्षण बढ़ाउने, प्रतिभावान खेलाड़ीको पहिचान गर्ने तथा खेल मार्फत आपसी भाइचाराको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि क्लबले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रू 51,000 सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद रू 30,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरी सेमी फाइनलमा पुग्ने दुई टोलीलाई समेत नगद रू 5,000 दरले पुरस्कार प्रदान गरिने खेल संयोजक थानेश्वर सापकोटाले बताउनुभयो। प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी तीव्र पारिएको आयोजक संस्थाले जनाएको छ। यिनै खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनपटक। मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार, कार्यान्वयन मुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन। चन्द्रौटा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको मन्त्री थापाको भनाई। 30 फीट अग्लो हनुमान मूर्ति अनावरण गरिएको मेयर थापाको तर्क। आधारभूत स्वास्थ्य सेवा अस्पतालको नक्कली भौचर छाप र दरखास्त गरी रकम ठगी नगरका स्वास्थ्य शाखा प्रमुख र अस्पतालका मेसु सहित पाँचजना पक्राउ अदालतबाट 7 दिनको म्याद थप। लागू पदार्थ ओसार पसार गर्ने जोखिम प्रहरीको निगरानीमा पर्ने प्रज्ञा गौतमको भनाई कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न आग्रह। र गुल्मीमा कुटपिटबाट श्रीमतीको मृत्यु श्रीमान प्रहरीको नियन्त्रणमा। अब एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै वेबसाइट www.budaabas.com हाम्रो पात्रो र बुदाबास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिऊ भन्दै प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै दीपिका बिदा हुन्छु। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 7 बज्यो।
2: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौता कपिलवस्तु।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँ
3: अति जरुरी।
0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौता कपिलवस्तु।

व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध,
6: फुलबारी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा साथ मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436091090।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
9: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 8 बज्यो।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-700 र 98-470-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै

0: विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
0: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
7: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570050714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट स्टिकहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा, बैरिया, कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98571-713। संचालक

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू

0: एपेन्डिसाइटिस, पाटेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परिजनन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98412553555।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: समय छन् सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 9842788185।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
6: नवप्रभात सामुदायिक वन उपभोक्ता समूह,
3: पारुङ्गा 8 बन्डौली कपिलवस्तु,
6: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 9857508085।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
7: मुना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 गब्देलिया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 9824914296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: वन डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिलवस्तु,
3: सम्पर्क नम्बर 98473 0223 र 98264 62 96।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 9 बज्यो।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमी रहने, अरू प्रदेशको तुलनामा कोशी, बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि $2 अर्ब भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी T20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आज निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि बिहान 11:15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। यसै गरी महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा वातावरण पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको

0: हितले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको हो। सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड गमा निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको तीन दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परि नै रहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। किसानको जमीनको उत्पादन लागत, प्रति एकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले त्यही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालयमा पठाएको हो। मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने तयारी गरेको छ। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति एकाई उत्पादन लागतका आधार तथा गएको वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाई थप गरी नयाँ मूल्य निर्धारण गर्ने विभागले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधिहरू विकास गर्ने अमेरिकी कम्पनी ओपन एआई का प्रमुख कार्यकारी अधिकृत श्याम अल्टम्यानमाथि ओपन एआईसँग कारोबार गरेका विभिन्न कम्पनीमा 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको गैर कानूनी हिस्सेदारी रहेको खुलासा भएको छ। अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्ड संघीय अदालतमा चलिरहेको मुद्दाका क्रममा सार्वजनिक दस्तावेजमा यस्तो विवरण बाहिर आएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो मुद्दा अमेरिकी अरबपति एलन मस्कले दायर गर्नुभएको हो। मस्कले ओपन एआईलाई गैर नाफामूलक संस्थाबाट नाफामुखी कम्पनीमा रूपान्तरण गर्दा विश्वासघात भएको दावी गर्दै 150 अर्ब डलर अर्थात 20 खर्ब 70 अर्ब रूपियाँ क्षतिपूर्ति र अल्टम्यानलाई नेतृत्वबाट हटाउन माग गर्नुभएको छ। अदालतमा पेश गरिएको विवरण अनुसार अल्टम्यानको सबैभन्दा ठूलो लगानी फ्यूजन ऊर्जा कम्पनी हेलियन इनर्जीमा रहेको छ, जसको मूल्य

0: झण्डै 1,70,000,000,000 रहेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी टी20 विश्व वरियताको अलराउण्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। यो विश्व वरियतामा जिम्बाब्वेका सिकन्दर राजा 328 अंक सहित शीर्ष स्थानमा रहेका छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्। र नेपाल पुलिस क्लब बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा पुलिसले गएको वर्षको विजेता ट्रिनिटी क्लब वालिङलाई 4-0 गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको 21 मिनटमा मनिषा रावतले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज संकटा एफसी काठमाडौँ र अभिषेक चर्च नवलपुर बीच खेल हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि 2 अर्ब डलर भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी टी20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: दुईपटक ब्याङ्क अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स ब्याङ्क विश्वासको नाम सिटिजन्स ब्याङ्क हजुरको प्रगतिको सहयात्री।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: Action!
1: तपाईं यहाँ एंगेजमेंट गर्दै हुनुहुन्छ। तपाईंको एंगेजमेंटको यो खबर सुनेर तपाईंको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
2: कुन चाहिँ एक्स?

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9943764666 र 9824151291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नयाँ थारू।
7: सम्पर्क नम्बर 9814449750 र 9876131393।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: अनुरोधक
12: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु अध्यक्ष नाथुराम चौधरी थारू मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
3: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570050714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471638812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोधक
1: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 9, झिनुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475092531।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
5: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 9847788185।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 10 बज्यो।
8: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
9: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
10: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
8: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843-52747, 9847-52954, 9472-84700 र 9470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781-00-2530।
12: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
13: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।

0: समय पनि कम लाग्ने हरेक सामानहरु फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान
1: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
2: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
0: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान

0: छोरी मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
1: तिमीलाई एउटा कुरा भन्नु थियो।
2: मलाई पनि एउटा कुरा भन्नु छ।
1: घरमा मेरो बिहे फिक्स भइसक्यो।
2: मेरो पनि फिक्स भइसक्यो।
1: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
2: मैले पनि मेरो बाबाको कुरा काटेको छु।

Daddy, Mondo le mga gusto. Mau binabasa sa gulit.

डेडी मन्जुले माया गर्छु म बिना बाँच्न सक्दिनँ।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा साथ मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436 91090।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।
5: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्दै डिभिजन वन कार्यालय कपिल वस्तु गौतम दत्त चन्द्रौता कपिल वस्तु
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनडीबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: प्रिय सुन्छै छौ।
1: सन्चो भैले नभैले तँलाई के मतलब छ अरे? अहिलेसम्म त मलाई छाडबर गइया अरे।
0: के गर्ने त, परिस्थितिले त्यस्तै बनायो। मैले तिमीलाई एउटा सानो कोसली ल्याइदिएको छु, लौ।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगुङका चार ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97-464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
6: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु, सम्पर्क नम्बर 98-470-83-104।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
6: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसाई रूपन्देही, सम्पर्क नम्बर 98-472-81-750।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक
6: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक
10: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10 धरमपुर, कपिल वस्तु। अध्यक्ष तुलबहादुर सोमई। सम्पर्क नम्बर 98490066620।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 11 बज्यो।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
14: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
14: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक।
16: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
17: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
18: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
19: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
20: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हातखुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
19: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श।
20: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
19: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: कता हो काका लखर लखर गर्दै?
21: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
21: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
0: हजुर, हाम्रा सेवाहरू,
21: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846119125 र 9857052004।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुन्नु न
4: भन भन,
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
4: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98215-90-0095, 98575-56095 र 98174-52311।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
6: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुन्ची कपिल वस्तु। सम्पर्क नम्बर 9857052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष झलक मल्ल ठाकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्सी कपिल वस्तु। सम्पर्क नम्बर 9857050714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, कोडरिया कपिल वस्तु। सम्पर्क नम्बर 9841763812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसाई रूपन्देही। सम्पर्क नम्बर 98472185।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 9 झिलुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475192531।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वनडडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउ।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: यति बेला मध्याह्नको 12 बजे।
8: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक शुरू, नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा अवरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह, उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग, खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो, राहत तथा उद्धारको काम चल्दै, मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग 2 क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक चलिरहेको छ। अहिले सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म संसदमा विरोध जारी राख्ने जनाएको छ। पार्टीका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुनुपर्ने र नभए विरोध जारी रहने बताउनु भएको छ। बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक नीति तथा कार्यक्रम बारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार वार्षिक नीति कार्यक्रममाथि परेको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै वार्षिक नीति कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ। त्यही अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 83-84का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ। संसदमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने हुनुभएको छ। हिजो प्रतिपक्षी दलहरूको विरोधका कारण आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको थियो, तर अन्तिम समयमा आएर त्यो स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक प्राधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले जनाएको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालबाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका मेयर तथा उपमेयर लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको हो। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना स्वीकृत नक्सा अनुसार भय नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा जग्गा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि भनिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठ अध्यावधि गरी मालपोत तथा नापी कार्यालयहरूबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मनास्लो हिमाल आरोहणको 70 वर्ष पूरा, 3643 जनाले आरोहण गरे, मुस्ताङको लोमानथाकमा पर्यटकीय चहल पहल बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
10: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
9: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
10: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
9: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
10: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
9: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
10: आग लागि बारे चासो राखौं। चना
9: लेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
10: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
9: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
10: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा विरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै, गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 300 रूपियाँले र चाँदीको भाव 35 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव प्रति तोला 3,02,500 रूपियाँमा कायम भएको छ भने चाँदी 5,745 रूपियाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,700 र चाँदी 87 रूपियाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको आठौं र नेपालको सातौं यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन् 1973 अप्रेल 22 भयो पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 5 लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभरा भएका छन्। हिजोदेखि शुरू भएको ऐतिहासिक तथा धार्मिक पर्व तीजी अवलोकनका लागि गएका विदेशी पर्यटकको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढ़ी होटलहरू पर्यटकले भरिभरा भएका हुन्। तीजी अवलोकन गर्न हिजो 307 विदेशी पर्यटक गएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक एपले जनाएको छ। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदौही र मिर्जापुर जिल्लामा भएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। धेरैको ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर गएको हो। आधीका कारण मानिसका साथै पशु चराबामा पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनहरूलाई कड़ा निर्देशन समेत दिनुभएको खबरमा उल्लेख छ। आधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ, राहत तथा उद्धारको काम चलिरहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा अमेरिकासँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले ताजा अवस्थामा 23 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 124 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक शुरू। नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी राख्ने प्रतिपक्षीको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग खाली जग्गामा घेरबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन।

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो। राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ्न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
2: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
3: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
2: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 सञ्चालक विराज खरे
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीपुर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010
6: बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01
7: अबे यो को अबे धनियाले त झिल्गेले लगिसक्यो आइसक्रिम वालाले टाउनमा फेरि कुनै चिन्ता छैन खुट्टा भए जुत्ता जति पनि पाउँछ भन्थे हो रहेछ चल रामबिलास

0: पाउँछन्। अत्याधिक हावाहुरीको भएकाले बन्डलेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बनडडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बनडडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोध: अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
0: सम्पर्क नम्बर 9843072213 र 9824662296।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोध:
4: अध्यक्ष मुक्त बहादुर कार्की, मनोकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 9847083104।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
0: अनुरोध:
4: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्देही। सम्पर्क नम्बर 9842781750।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: जैविक विविधताको संरक्षण गरौ। अनुरोध
6: अध्यक्ष दीपक थापा खोजीपुर सामुदायिक वन उपभोक्ता समूह बारगंगा 9 जिनुवा कपिल वस्तु सम्पर्क नम्बर 98475 92531।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र
9: बिरामी भएर बस्न खाना छैन
8: हस्पिटल भेटिने होइन।
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
11: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
10: 24 घण्टा सेवा उपलब्ध छ।
11: नभुल्नुहोला 100 रुपियाँ।
12: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98570551138।

0: त्यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 9814549450 र 9836

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
6: न्याय कमिन सर,
7: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
6: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
7: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
6: चलाइन सर।
7: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
8: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
7: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
9: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
11: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 9857052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठाकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्सी कपिल वस्तु, सम्पर्क नम्बर 98570 50 714।
12: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: यति बेला दिउँसोको 1 बज्यो।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी शुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा 2 गब्देया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254 2096।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भयो।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कता हो काका लहर लहर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन, सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू।
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
8: डिभिजन वन कार्यालय कपिल वस्तु, गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
9: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: पेटी, अंगूठी आदि खोल दिए या ढील कर दिया जाए। बीमरिया अकताए गए पर और समस्या हुए के नाते बीमरिया का शांत रहे के सहयोग करे के चाहिए। कितना पे लोग सांप डस लिए जगह से ऊपर रसरी से कच के बांधे के काम करत हैं। ऐसन करत के रक्त संचार में समस्या हो सकत है, जौने से सांप डस लिया शरीर के भाग काट के फेंके के अवस्था समेत आ सकत है।
1: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitesnepal.org में देख सका जात है।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द्व,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
0: सम्पर्क नम्बर 98473022213 र 98264-62296।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
9: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पानु फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: के छ हो धुनुस भाई, भाले बगेर कता? के को भाकल हो?
4: सुन्तालीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
3: यस्तो पनि हुन्छ?
4: म पाँच भाड हिँड्नु न।
3: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
4: तर जान्नेले त यो देउताको करामत भन्छ त?
3: यो देउताको होइन, कीटाणुको करामत हो।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-00-4।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
1: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही। सम्पर्क नम्बर 98-472-81-750।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सुन्नु न
14: भन न भन,
13: चाडबाडहरू पनि नजिकैछ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
14: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
13: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
14: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है।

0: सँग केही थपथाप गरी नयाँ सुन चाँदीका घर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
0: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड घर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढ
1: चाँदी पसल खुलेको छ नि,
0: त्यसो भए त जाम न त। हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका घर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।

0: शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
0: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713। संचालक गिरिराज कणे। तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 MHz सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप गीत।

0: हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट, उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98-470-83-104।
11: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
12: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
13: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ भुक्कम हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
14: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
13: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
14: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
13: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदुङ्गा 4 बुद्ध चोक, कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
14: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: नेपाल सरकार विज्ञापन हो।
17: सर
18: हाँ आओ, तुमका टॉयलेट से आवे के देर हो गया संजू, कुछ समस्या हो गया का?
17: कुछ नहीं भवा है सर, टॉयलेट के बगल में सांप देखें, देर लागी के घूम के आवत रहें, एक छिन तक अगोरत के हलचल नहीं की है, मरी गवा सांप हुई कह के जाने के बाद टॉयलेट जाए के आये।
18: मरी गवा सांप के चलावे के काम तो नहीं की हो?
17: नहीं चलाये सर।
18: विद्यार्थी भाई बहनी लोग तोहरे सब कहूँ कब्बो मरी गवा सांप देखो तो न चलायो। सांप मरी गवा कहते भरे बिखनाई असर करी ऐसा नहीं होते। जिंदा मरी गवा या मरी गवा जिस दिखाए वाला सांप का हाथ से नहीं पकड़े के चाहिए।
19: सर, मरी गवा सांप भेटाए गए पर का करे के चाहिए?
18: सांप मरी गवा जिस दिखाए के बाद पूर्ण रूप से मरा नहीं हो सकत है, अथवा मरी गवा सांप कुछ देर तक दसी हो सकत है। वही से सांप मरी गवा है तब वो हाथ से नहीं चलावे के चाहिए, बल्कि लम्बा लाठी से चलाई के मरा है या नहीं यकीन करे के चाहिए।
20: मरी गवा सांपन से सावधान रहा जाए, मरी गवा या मारी गए सांपन का पकड़े या चलावे के काम न करा जाए। मरी गए कुछ देर तक सांप डस सकत हैं, संभव हो तो सांप के फोटो लिया जाए और पहचान के खातिर विज्ञ से संपर्क करा जाए।
21: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जाता है।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: सुन्दै हुनुहुन्छ
0: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: महाराज के टोलेर चिया खाऊ, चिया
2: मुड फ्रेस हुन्छ।
23: रेस्मा के चल्दैछ हाम्रो त्यसमा?
24: बाटो छ कि बस्तो छ धेराजा लिन आउने आर्छन् घरमा बजे बजे
25: यस्ता पानी मरुवा हिँड जाउँ बहिनी।
23: बुद्धि लगाऊ कि प्रयोग गरौ बल, केही आइडिया छ त तिमीलाई?
1: छ मारा

0: बिरबल
1: हजुर
0: त्यो दिदीबहिनीलाई नै उठाइदिउँ क्या हो
2: हुन्न महाराज बहुविवाहको केस राख्छ
1: हुन त म पनि खाली नै छु नि
0: हँसाउँछ

0: हाम्रो यो पढ्नै त के भएको जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ
1: अहिले त साइको भयो जस्तो छ जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त
2: होइन
3: के लेखा छ र
2: कार्यसफल
3: कार्यसफल

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: हे भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भयो, कला बोलाउने होला।
2: यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनु किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144 49 50 450 र 98 73 31 393।
4: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमालेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैङ्कको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98 4 53 52 747, 98 4 70 52 954, 98 4 72 84 700 र 98 4 70 83 400। अनुरोधक बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगङ्गा कपिलवस्तु।
7: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू: सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
8: हेलो
9: हजुर, हेलो,
8: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
10: लो दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भनेर छ? के भयो
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
14: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
15: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
16: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
14: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
16: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
15: सुन्नुहोस् त,
14: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
17: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
16: अनुरोध
14: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिरुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यति बेला दिउँसोको 3

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले 2/3 संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही 100 मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाइ छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायीहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्याबका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333455।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म

0: फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षीय सुभाष लावती पक्राउ परेका छन्। एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहर्याएको छ। गएको हप्ता मात्र नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौताप्रति शुरू देखिने आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्था बीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।
1: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला

0: आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हौ?
5: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झन् झन् गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
4: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, कीटाणुको करामत हो।
6: कुष्ठरोगको समयमै उपचार गरौ, अंगभंग हुनबाट बचौ, बचाऊ।
7: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
8: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिराख्नु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: बन्डडेलोका कारणहरू:
5: चुरोट, बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
4: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
5: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
4: जंगली जनावर भगाउन आगो लगाउनु,
5: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
4: बन्डडेलोका असरहरू:
5: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
4: वातावरणीय प्रदूषण,
5: जैविक विविधतामा ह्रास,
4: मानव वन्य जन्तु
5: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
4: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
3: सम्पर्क नम्बर 98473022213 र 98264662296।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना:
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बोटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578710।
10: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: त्यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्दियो
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरे जम गरे।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला टिकट।
4: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डीफोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारगंगा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98-473-64-666 र 98-214-1591।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: 1983 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: ल दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो
4: बा? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: अनुरोधक
7: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही, सम्पर्क नम्बर 9842781750।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: युनाइटेड अस्पताल बारदिङ्गा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: अनुरोध
9: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98-570-52-001।
10: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देहि, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
7: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउँदै छ, कति झन्झट भएको, कला बोलाउने होला।
8: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
9: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौ।
10: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
8: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
10: प्रोप्राइटर नोने थारू।
9: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
11: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
12: मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइग्यास, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने।

0: अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: अनुरोधक
0: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847883438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
8: एसए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकायतर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकायतर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
9: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
8: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालजण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
9: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 0175539662, मोबाइल नम्बर 9861709146, 9857059158, 9745751800 र 9861984976।
10: एभरेस्ट सदैव उच्च।
11: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
6: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
7: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
8: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमालिकको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
6: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-74-84-700 र 98-70-83-400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: अनुरोध
6: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, करेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन हो। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: आरोग्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: दादु, एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज में पैसा वसूल नहीं हुई ना।
3: उठ जे भाई, अब एनसेल में पैसा वसूल
2: हो का?
3: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
4: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
9: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472888185।
10: सुन्नु न,
11: भन न भन,
10: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
11: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
10: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
11: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
10: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
11: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सत्तीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा। प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
12: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: 妈的米托，
1: 卡纳的轮子，
0: 阿里巴巴的
1: 巴巴的萨斯马里轮子。

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड।
0: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
1: डिजिटल ठगी र बैंकिङ असुरक्षा बढ़दो, सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई।
2: शंकास्पद लिंकहरू कसैले पनि क्लिक नगर्नुहोला। इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो। सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन।
0: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्नेमा अमेरिकी र चिनिया राष्ट्रपति सहमत। चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धका विषयमा छलफल।
1: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका र स्कटल्याण्ड बीचको खेल चल्दै आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुसार आज सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि आज अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ, तर विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले जवाफ दिन प्रधानमन्त्री नआए आफ्नो पार्टी बैठकबाट निस्कने बताउनुभयो। छलफलका क्रममा प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संहिता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिएका छन्। आजको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक, सामाजिक र रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरेको डिजिटल पूर्वाधार, विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने जस्ता केही विशेष सकारात्मक रहेका बताउनुभयो। तर नेकपाका सांसद वर्षमान पुनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समाप्त नसकेको टिप्पणी गर्नुभएको छ। अर्का सांसद महेन्द्र बहादुर शाहीले ऊर्जा, पर्यटन, कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले लगानी मैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। सांसद मोहम्मद इस्तियाक राईले वर्षेनी मल अभाव हुने अवस्था आउँदो बजेटले अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद चन्देश्वर मण्डलले विपन्न, गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रपाका सहमहामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ।
1: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। जेठका लागि सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरू 2.50 देखि 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 अर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 अर्ब मात्रै कर्जा लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याजदर 4.5% रहेकोमा नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीति दर 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फीति भन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
0: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुषसम्म चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चुनिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000 देखि 80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चीनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको उहाँको भनाई छ। दशैं तिहार जस्ता चाडपर्वका बेलामा नेपालमा चीनीको मूल्य वृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन। प्रशोधित चीनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानि पुर्याउने भएकाले यसको प्रयोग घटाउन स्वास्थ्य कर्मीहरू सल्लाह दिन्छन्।
1: मध्यपूर्वको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायले आन्दोलन थालेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सड़क विभाग र ऊर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएर आधा घण्टा धरना दिएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका महानिर्देश निर्देशक दुवैलाई ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे जानकारी गराउनुभयो। यसैबीच महासंघमा आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले पनि आजै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा धरना दिएका छन्। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण अब निर्माण बन्द हुने परिस्थितिको विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो। इन्धनको मूल्य वृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरिरहेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ।
0: बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सिजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलो भन्दा बढ़ी संकलन भई 30 लाख भन्दा बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमा उत्पादन र आमदानी दुवैमा झण्डै आधाले गिरावट आएको। होल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078

0: एक्याबका प्रमुख ढकबहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित भएको छ। उत्पादन घट्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। पहिले लाखौं आमदानी गर्ने परिवार अहिले दैनिक खर्च धान्न पनि समस्यामा छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ़दो डिजिटल ठगी र बैंकिङ असुरक्षाबाट बस्ने उपायबारको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड़, जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा पनि कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा असर नपर्ने, बहुमूल्य जड़ीबुटी यासक गुम्बा संकलनको सीजन शुरू, उत्पादन घट्यो लगायतका खबर प्रस्तुत गरे।
6: अब बाँकी प्रसंग, नेपालमा डिजिटल प्रविधिको प्रयोगसँगै विद्युतीय कारोबार गर्नेको संख्या पनि बढ़िरहेको छ। बैंकिङ सेवा, मोबाइल वालेट, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत रकम भुक्तानी र कारोबार गर्ने चलन विस्तार भएसँगै साइबर अपराधका घटना पनि बढ़दै गएका छन्। पछिल्लो समय कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिशिङ लिंक पठाउने, नक्कली एप डाउनलोड गर्ने गराउने तथा प्रयोगकर्ताको व्यक्तिगत विवरण र ओटीपी लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ़िरहेका छन्। साथी महेश केवालीले पछिल्लो समय विद्युतीय कारोबार सम्बन्धी ठगी तथा बैंक खाताबाट रकम चोरी हुने घटनाबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नुभएको छ।
7: डिजिटल माध्यमको प्रयोग बढ़ोत्तरी सँगसँगै भएको यसको दुरूपयोग गरेर हुने आपराधिक गतिविधि पनि बढ़िरहेछ, जसमा चाहिँ मुख्य गरेर विद्युतीय माध्यम प्रयोग गरेर अथवा डिजिटल माध्यम प्रयोग गरेर ठग्ने यो वृद्धि चाहिँ एकदम बढ़ेको छ। आर्थिक वर्षको करिब 9 महिनामा पनि 5,433 उजिरीहरू हाम्रो यही विद्युतीय माध्यम सम्बन्ध अपराध अथवा साइबर ठगीका निवेदनहरू परेका छन्। यसबाट के देखिन्छ भने विगतका वर्षहरूमा भन्दा निकै बढ़ी छ अहिले। यो
8: विशेष गरी कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरेर पठाइने फिसिङ लिङ्क चाहिँ कतिको ठूलो समस्या बनेको छ अहिले?
7: एकदम धेरै, यो 8-10 दिन भयो यो कनेक्ट आईपीएसबाट चाहिँ तपाईँको चाहिँ अलर्टहरू आउने, बल्क एमाउन्टमा मेसेजहरू धेरैलाई जाने, त्यसमा चाहिँ एकाउन्ट इज लक अथवा कनेक्ट आईपीएस एकाउन्ट लक भनी त्यसरी चाहिँ मेसेज गरिदिने र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर लगाउने र क्लिक गरेपछि उनीहरूले चाहिँ पीडितको खातामा एप्रोच पुर्याउने र पीडित

0: खाताबाट चाहिँ म्याक्सिमम रकम अथवा खातामा भए यति रकम सम्पूर्ण रकम चाहिँ अन्य विभिन्न खाताहरूमा ट्रान्सफर गर्ने प्रवृत्ति चाहिँ बढेको छ। अब यो चाहिँ अहिले चुनौतीको विषय नै छ।
1: ठगी गर्ने समूह भनौँ अथवा व्यक्तिलाई चाहिँ प्राय जसो कुन कुन तरिका अप्नाउने गरेका छन्?
0: ब्याङ्क अथवा वालेटबाट म बोलेको, तपाईँको केवाईसी अपडेट गर्नु पर्यो भन्ने एउटा भयो, अर्को तपाईँलाई लटरी परेको छ, गिफ्ट अथवा पार्सल अथवा मनी पठाएको छु त्यसको लागि चाहिँ तपाईँले यो यो खातामा पैसा हाल्नुपर्ने छ, एयरपोर्टमा भन्छ क्लियरेन्स गर्नुपर्ने छ भनेर पनि अर्को तरिकाले गर्छन्। अर्को वैदेशिक रोजगारीको प्रलोभन देखाएर पनि तपाईँको चाहिँ यसरी ठगी गरिरहेका छन्। अनलाइन सपिङ गर्न लाउने, अनलाइन सपिङमा मान्छेले पैसा हाल्छन्, पैसा हालेपछि ब्लक गरिदिने अथवा पैसा हालेपछि तपाईँको पैसा आएन होल्ड भयो त्यसैले हामीले भने अनुसार गर्नु स्क्रिनसेयर गर्नुहोस् भनेर उसको एकाउन्टमा पहुँच पुर्याउने, पीडितको चाहिँ कति पैसा छ त्यो एकाउन्टमा भनेर चाहिँ उनीहरूले हेर्ने भए र त्यही अनुसार फेरि उनीहरूले विभिन्न किसिमको बहाना बनाएर त्यो एकाउन्टको पैसा चाहिँ सबै गर्ने। त्यसै गरी अर्को अनलाइन टिकटिङ, कोटा खोजिदिने नियममा सबै तपाईँको एडभान्स पेमेन्ट गर्न लगाएर ठगी गरेको, यस्ता यस्ता धेरै विभिन्न तरिकाबाट गरिरहेको छ। ठ्याक्कै थाहा नहुने कारणले गर्दा चाहिँ धेरै सचेत मान्छेहरू पनि यसमा चाहिँ उभाएको छन्, तर पनि आफूले त्योसँग सम्बन्धमा कुनै थाहै नभएका लिङ्कहरूमा क्लिक नगर्यो भने बचिहालिन्छ।
1: अब त्यस्तोमा नागरिकहरू फस्नु भयो अथवा पर्नु भयो भने चाहिँ त्यति बेला के गर्नुपर्छ? उहाँहरूले
0: गर्न नहुने कुरा गरियो र गर्ने साथ आफूलाई चाहिँ त्यो कुरा चेत आयो भने तपाईँ के गर्नुपर्छ यसमा भन्दाखेरि तत्काल आफूले आफ्नो ब्याङ्क त्यो खाता होल्ड गरिदिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्न सकिने भयो, होइन भने चाहिँ नजिकको प्रहरी कार्यालयमा तुरन्त जानकारी गराउनु पर्यो र अर्को साइबर ब्युरोको चाहिँ हटलाइन नम्बरहरू छ त्यो नम्बरहरूमा तत्काल जानकारी गरायो भने हामीले कहिले काहीँ पत्राचार नगरिकन पनि त्यो ब्याङ्कलाई रिक्वेस्ट गरेर पनि हामीले उसको ब्याङ्क एकाउन्ट चाहिँ होल्ड गर्न सक्छौँ।
1: अन्तिममा नागरिकहरूलाई अथवा डिजिटल माध्यम प्रयोग गर्ने सेवाग्राहीहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: मेरो सबैभन्दा सुझाव भने शङ्कास्पद लिङ्कहरू कसरी पनि क्लिक नगर्नु होला, इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन। त्यसै गरी फेसबुक इमेल ब्याङ्किङ एपहरूमा चाहिँ टु फ्याक्टर अथेन्टिकेसन भन्छ नि, ओटिपी ब्याङ्क डिटेल आफ्नो पिन नम्बरहरू कुनै पनि हातमा कसैसँग पनि सेयर गर्नु हुँदैन। त्यसै गरी अपरिचित व्यक्तिबाट आएको वाट्सएप कलहरू कुनै पनि हातमा इन्टरटेन नगर्नु होला। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदाखेरि गोपनीयता कायम राख्नु पर्यो, प्रोफाइल फोटोहरूलाई आफ्नो प्राइभेटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि एकदमै सचेत हुनु पर्यो। त्यसै गरी सबैभन्दा ठुलो कुरो प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जारी भएका सचेतनामूलक सन्देश हेर्नु पर्यो, सुन्नु पर्यो, आत्मसात गर्नु पर्यो र सबैमा सेयर पनि गर्नु पर्यो। सजिलै प्राप्त हुने पैसा अथवा सामानहरूको लोभमा नफस्नु हुन अनुरोध गर्छु।
2: उहाँ हुनुहुन्थ्यो साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। नेपाल दर्पणमा खबरकै सिलसिला वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिखलाजुङ गाउँपालिका पाँचका 36 वर्षका सुभाष लावती पक्राउ परेका छन्। एनसीबी आबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन 26 गते रेड नोटिस जारी भएको थियो।
3: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण नगरेसम्म घर भाड़ाका लागि महिनाको 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी अधिकारीहरूले घर भाड़ा दिन स्रोतको सुनिश्चित भइसकेको जानकारी गराएका समितिका सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा पहिचानको प्रक्रियामा रहेका भूमिहीनहरूलाई पहिचानको प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको अहिलेसम्मको प्रगति विवरण पेश गरेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणको लागि उचित व्यवस्था मिलाएको सरकारी पक्षको दावी छ।
2: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तीन बुधे निर्देशन दिएको छ। पहिलो जग्गाको साँच सिमाना यकिन गर्न भनेको छ, दोस्रो अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ भने त्यसै गरी अतिक्रमण मुक्त गरेको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।
3: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.07 अंकले घटेर 2730.17 बिन्दुमा झरेको हो। आज जीवन बीमा, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबड भएको छैन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.80 अर्ब बराबरको कारोबार भएकोमा आज 337 कम्पनीको 79,58,000 कित्ता शेयर 3.29 अर्ब रूपैयाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
8: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। जलवायु परिवर्तनको कारण हिन्दूकुश हिमालय क्षेत्रमा प्राकृतिक विपदका घटनाहरू निरन्तर बढ़दै गएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रका 8 देशमध्ये भारत, नेपाल, बंगलादेश र भूटानले मात्र सन् 2025 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गर्नु पर्यो। म्यानमार, पाकिस्तान र मा पनि सन् 2025 मनसूनजन्य बाढ़ीको श्रृंखला देखियो, जसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको छ। हिन्दूको हिमालय क्षेत्रका देशहरूले सन् 2024 मात्रै 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको आर्थिक क्षति बिहोरेका थिए। यो क्रम 2025 पनि उस्तै रहयो। सन् 2025 बाढ़ी, पहिरो र हिमताल विस्फोट जस्ता विपदका कारण यस क्षेत्रमा झण्डै 12 लाख नागरिक विस्थापित भएका इसिमोडको तथ्याङ्क छ। इसिमोडका महानिर्देशक पेमा क्याटसोपका अनुसार पर्वतीय क्षेत्रमा बाढ़ी र पहिरोका घटना बढ़दो क्रममा छन्, जसले घर, पूर्वाधार र आवश्यक सेवामा क्षति झन बढ़ाइरहेको छ। विज्ञहरूले जलवायु परिवर्तनले चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ़ाउँदै जाने भएकोले आउँदा वर्षहरूमा बहुविपद जोखिम अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
2: विश्व बैंकले देशको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड स्लेनले शैक्षिक विकासमा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा बारेमा छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार कार्यक्रममा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउण्डेशन लर्निङ सुदृढीकरण र शिक्षा डिजिटल अपरेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनुभयो।
3: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज विजयी हुनुभएको छ। पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। गएको वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो।
2: नेपाल चीन उत्तरी कोराला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोराला सड़क आयोजना अन्तर्गत बारागुङ मुक्ति क्षेत्र 3 छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड 2 रहेको घमी सड़क आयोजनालाई अर्थ मन्त्रालयले 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गएको सोमबारको पत्र अनुसार कोराला नाका जोड्ने छुसाङ घमी 40.20 किलोमिटर सड़क स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो। यसरी कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सड़क आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गएको वैशाख 7 गते नेपाल चीन जोड्ने कोरोला सड़क अन्तर्गत छुसाङ घमी सड़क आयोजनाका लागि 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको स्रोत सहमतिका लागि सिफारिश गरेको थियो। यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको 9.8 किलोमिटर सड़क कालोपत्र तथा सड़क स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गरी अरब न्यूजले जनाएको छ। सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चीनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले उल्लेख गरेको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले सीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। यसअघि झण्डै 2 घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धको विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। यसैबीच चीनिया राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द हुन सक्ने चेतावनी दिनुभएको छ। सीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द हुन सक्ने चेतावनी दिनुभएको हो।
2: भारतको उत्तर प्रदेशमा हिजो तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण ज्यान गुमाउनेको संख्या 104 जना पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रूख भाँसिने र कच्ची घरहरू भत्किने घटनामा मानिसहरूको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर रहेको भन्दै आउँदो 24 घण्टा मौसमको अवस्था खराब रहने चेतावनी दिएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखला अन्तर्गत स्कटल्याण्डले आज भएको खेलमा अमेरिकालाई डीएसएल नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साईतेजा मुक्का मल्लाले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यसअघि किर्तिपुरको तिर्वी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका खेलाड़ीले आजको खेलमा 3 जना खेलाड़ीले अर्धशतक बनाए। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो।
2: र आईपीएल क्रिकेटमा आज राति पंजाब किंग्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल धर्मशालामा पाउने 8 बजे शुरू हुनेछ। प्रतियोगितामा पंजाब 11 खेलमा 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। लगातार 8 खेलसम्म अभिजित रहेको पंजाबले त्यसपछि लगातार 4 खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्ने सम्भावना बाहिरिएको मुम्बई 11 खेलमा 6 अंकसहित 9 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 35 पटक भेट भएकोमा पंजाब 18 र मुम्बई 17 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड़।
2: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
3: डिजिटल ठगी र बैंकिक असुरक्षा बढ़्दो। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा मन्त्रालयको साइबर ब्यूरोको भनाई।
2: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्नेमा अमेरिका र चीनिया राष्ट्रपति सहमत। चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धको विषयमा छलफल।
3: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित। अङ्क तालिकामा स्कटल्याण्ड शीर्ष स्थानमा। आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पानु पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025330।

0: त मेकानिक मसँग बिहे गर्छौ र
1: किन र तपाईँलाई बुवाको टेन्सन भएको हो बुवाको टेन्सन मेरै नलिनु न बुवाले घरबाट दिनु भएन भने हामी भागेर बिहे गर्नुपर्छ ल
2: कति हल्लाएर बसिस केही काम पाएन राति राति नाचेर बस्ने कामै नभएको केटाहरू
3: यो बुढालाई केटा छ

0: विषय उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालजण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एबेस इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671009146, 98570159158, 98475151800 र 98681976।
2: एभरेस्ट सदैव उच्च।
3: युनाइटेड अस्पताल बारदिन्दा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 समयकाहरूसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मुख्यमन्त्री आचार्य र सोइबी सहयोग प्रमुख मायरबीच भेटवार्ता, संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोड़। कपिलवस्तुको विगत 3 वर्षको एसी नतिजा उतार चढ़ाव पूर्ण, यसपटक बाणगंगाका पालिकालाई गर्व गर्न लायक सफलता, जिल्लालाई लज्जास्पद नतिजा। बिउ वितरण शुरू गरिएको सहकारीका अध्यक्ष सुवेदीको कथन, समयमै बिउ प्राप्त हुँदा उत्पादन वृद्धि हुने किसानहरूको अपेक्षा। कपिलवस्तुमा करेन्ट लागि 1 मृत्यु, सतर्कता अपनाउन आग्रह। जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य, पश्चिम नवलपरासी र दाङमा घर घरमै राहदानी वितरण सेवा। र भारतको उत्तर प्रदेशमा हावाहुरी 104 जनाको मृत्यु भएको पुष्टि।
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन र सिपमूलक शिक्षा मार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्विस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको, संघीयताको सुदृढीकरण, नवप्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो।
3: स्विजरल्याण्ड सरकार र नेपाल सरकारको द्वैत सम्बन्ध कायम भएको 70 वर्ष पुरा भएको छ र यो 70 वर्षको अवधिमा स्विजरल्याण्ड सरकारले जुन नेपालको नियुक्ति गरेको साथ सहयोग।
0: भेटवार्तामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्यालको सहभागिता रहेको थियो। भेटवार्ताका क्रममा नेपाल र स्विजरल्याण्ड बीचको मैत्रीपूर्ण सम्बन्ध, नवप्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको थियो। कपिलवस्तु जिल्लाको विगत तीन वर्षको एससी नतिजा हेर्दा निकै उतार चढ़ावपूर्ण देखिएको छ। त्यति मात्र होइन, यसपालिको नतिजा अनुसार केही पालिकाका लागि नतिजा गर्व गर्न लायक देखिए पनि समग्र जिल्लाका लागि लज्जास्पद देखिएको छ। एक रिपोर्ट। कपिलवस्तु जिल्लाको विगत तीन वर्षको एससी नतिजा हेर्दा निकै उतार चढ़ावपूर्ण देखिएको छ। त्यति मात्र होइन, यसपालिको नतिजा अनुसार केही पालिकाका लागि नतिजा गर्व गर्न लायक देखिए पनि समग्र जिल्लाका लागि लज्जास्पद देखिएको छ। 2082 एससी नतिजामा कपिलवस्तुमा कुल 11 जनाले 4 जीपीए ल्याउन सफल भएका छन् भने 2081मा 4 जीपीए ल्याउने 16 जना रहेका थिए। गत वर्ष र यस वर्षको नतिजा हेर्दा 4 जीपीए ल्याउने संख्या घटेको पाइएको छ। तर 2080को एससी नतिजा अनुसार भने कपिलवस्तुमा 4 जीपीए ल्याउने केवल एकजना मात्र रहेका थिए। सोको आधारमा हेर्दा यस वर्ष 11 जनाले 4 जीपीए ल्याउनु शैक्षिक रूपमा शिखर चढ़ेको मान्न सकिएला। तर गजबको संयोग के छ भने विगतमा 4 जीपीए ल्याउनेमा नाम चलेका विद्यालयहरू यसपालि 11 जनाले 4 जीपीए ल्याउँदा समेत यसमा खाता खोल्न सकेका छैनन्। 2081 सालमा 9 जनाको 4 जीपीए ल्याएको जनता मावि पिपरा यसपालि एकजना पनि 4 जीपीए ल्याउन सकेन। गत वर्ष 4 जनालाई 4 जीपीए दिलाउन सफल ज्ञानपुञ्ज बोर्डिङले पनि यसपालि 4 जीपीए हात पार्न सकेन। यस्तै 2080को नतिजामा कपिलवस्तुमा एकजनाले मात्र 4 जीपीए ल्याउँदा त्यो सफलता हात पारेको र धेरै पटक 4 जीपीए ल्याउने रेकर्ड राखेको होराइजन इंग्लिश बोर्डिङ स्कूल पनि यसपालि सो अवसर पाउन सकेन। यस्तै हालतमा देखिएका छन् कपिलवस्तुका अन्य विद्यालयहरू पनि, जसले विगतको जस्तो सफलता यसपालि देखाउन सकेनन्। यसपालि 4 जीपीए सहितको नतिजा ल्याउने विद्यालयहरूमा बाढगंगाको महेन्द्र मावि कोपवाबाट 3 जना, ज्ञानज्योति शिक्षा सदन कोपवाबाट 3 जना, लक्ष्मणघाट मावि कोपवाबाट 1 जना गरी बाढगंगा कोडा नम्बर 5 मात्रै 7 जनाले 4 जीपीए ल्याएका छन्। एउटै ओडाका 2 सरकारी र 1 निजी विद्यालयले पाएको यो सफलता आफैमा बाढगंगाको इतिहासमा आश्चर्यजनक रहेको छ। यता यसअघि पनि पटक पटक 4 जीपीए ल्याउन सफल हतौसा लिटिल स्टार बोर्डिङले एकजनालाई 4 जीपीए दिलाएर विगतको इतिहासलाई कायम राख्ने कोशिश गरेको छ। विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले यो नतिजा ल्याउन शिक्षक शिक्षिका अभिभावक विद्यालय र विद्यार्थी स्वयंको मेहनत र प्रयासले मात्रै सफल भएको बताउनुभयो।
4: 100% रिजल्ट सहित उत्कृष्ट विद्यार्थीहरू उत्पादन गर्दै आइरहेको सन्दर्भमा यसपालि पनि हामीले जीपीए 4 सहित 30 जना प्लस ए प्लस त्यसै गरी अन्य ए हुँदै उत्कृष्ट रिजल्ट दिन सफल भइयो। यो रिजल्ट दिने सन्दर्भमा सबैको मेहनत, अभिभावकको सपोर्ट, शिक्षकहरूको मेहनत समग्रता रह्यो।
0: यस्तै सरकारी स्तरबाट सञ्चालनमा रहेको बाढगंगा मावि लौगाईले यसपालि एकजनालाई 4 जीपीए दिलाउन सफल भएको छ। यस विद्यालयले गत वर्ष पनि 3 जनालाई 4 जीपीएमा उत्तीर्ण गराएको थियो। विद्यालयका प्रधानाध्यापक कुलराज पौडेलले राम्रो नतिजाका लागि विद्यालयले समिति गठन गरी विद्यार्थीको पढ़ाईप्रति गम्भीर भएकोमा उक्त नतिजा प्राप्त भएको बताउनुभयो।
5: हामीले शैक्षिक सत्रको प्रारम्भमै हामीले एउटा वार्षिक कार्ययोजना बनाइसकेका छौं र विभिन्न विषयगत समिति, प्रशिक्षण समिति गरेर विभिन्नहरूलाई काम बाँडिसकेका छौं। अनि हामीले हरेक महिना हामीले मन्थली टेस्ट लिने गर्छौं र त्यसलाई एनालिसिस गर्ने गर्छौं र हरेक टर्ममा हामीले चाहिँ प्राप्त भएको रिजल्ट अभिभावकलाई बोलाएर मात्र दिने गर्छौं।
0: त्यस्तै बाढगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेले एससी परीक्षा 2082को नतिजा अनुसार नगरमा 9 जनाले 4 जीपीए ल्याउन सफल भएको बताउनुभयो। उहाँले अन्य विद्यालयका विद्यार्थीले समेत उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएको बताउँदै बाढगंगा शैक्षिक हबको रूपमा विकास भएको बताउनुभयो।
6: जिल्लामा 11 जीपीए प्राप्त गरिराख्दाखेरि बाढगंगा नगरपालिकाले 9 4 जीपीए प्राप्त गर्न सफल भएको छ र यसमा अन्य ग्रेडहरूको हिसाब विश्लेषण गर्दाखेरि 3.6 3.99 ग्रेडको हिसाब गर्दाखेरि 183 जना, त्यसै गरी 3.2 3.59 रेन्जको ग्रेडको कुरा गर्दाखेरि 394 जना, त्यसै गरी 2.8 3.19 बीचको रेन्ज 447 जना,
0: यसपालि कपिलवस्तुका 11 जना 4 जीपीए मध्ये 9 जना बाणगंगाकै विद्यालयका भए पनि अन्य 2 जना सुदोदन
6: 1 जना त्यसै गरी 3.2 देखि 3.59 को रेन्जको ग्रेडको कुरा गर्दाखेरि 394 जना त्यसै गरी 2.8 देखि 3.19 बीचको रेन्ज 447 जना 2.4 देखि 2.79 को रेन्ज 174 जना र 2.0 देखि 2.39 को रेन्ज 14 जना गरी

0: मा 4 दिप्य दिलाउन सफल भएका छन्। यी त भए सफलताका कुरा, तर कपिलवस्तुमा यसपालि चरम असफलताको पाटो पनि भेटिएको छ। कपिलवस्तुमा एसीको प्रकाशित नतिजा अनुसार 49% नन ग्रेड श्रेणी विहीन भएका छन्, अर्थात परीक्षा दिएका आधा विद्यार्थी सीधा अर्थमा असफल भएका छन्। यसले समग्र कपिलवस्तुको शैक्षिक अवस्था कति दयनीय रहेको भन्ने झल्काउँछ। जिल्लाका 10 पालिकाले शिक्षा क्षेत्रमा ठूलै लगानी गरेको बताए पनि त्यस अनुसारको परिणाम भने देखिएको छैन। गुणस्तरीय र प्रभावकारी शिक्षण सिकाइ र मानवयुग मापनयोग्य शैक्षिक उपलब्धिमा ती असफल पालिकाले विशेष ध्यान दिनुपर्ने देखिएको छ। कुल 8,225 विद्यार्थी मध्ये 4,037 नन ग्रेड भएका छन्। अझ दयनीय पाटो त के छ भने एसीमा कपिलवस्तुका 2 विद्यालय नील भएका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित देवी विद्यापीठ मावि कृष्णनगर र राष्ट्रिय मावि हृदयनगर नील भएका छन्। देवी विद्यापीठमा 43 र राष्ट्रिय मावि हृदयनगरमा 19 परीक्षामा समावेश भएकोमा सबैजना नन ग्रेड भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। शिक्षा तथा समन्वय इकाइका निमित्त प्रमुखलाल बेलवासेले 2 विद्यालय नतिजा शून्य हुनु र 49% नन ग्रेड अर्थात असफल हुनु अत्यन्तै लज्जावोधको विषय भएको स्वीकार्नुभयो।
1: बाडुङ्गा नगरपालिकाको रिजल्ट अलि एभरेज राष्ट्रियको एभरेज को आधार उसमा चाहिँ रहेको छ, मतलब अलि राम्रो रहेको छ। त्यस्तै बुद्धभूमि, शिवराज अनि हाम्रो महाराजगंज यिनीहरूको एभरेजभन्दा तल अब 40-50 रेन्जको भित्रमा पर्सेन्टको हिसाबले रिजल्ट रहेको छ। कृष्णनगरको अलिकति कम देखिएको छ। त्यसमा कृष्णनगरको 2 विद्यालयहरू 0 ग्रेडेड रहेको छ। यसको मतलब चाहिँ कुनैले पनि ग्रेड प्राप्त गर्न सकेका छैनन्।
0: राज्यले शिक्षा समन्वय इकाइमा प्रमुख पठाउन नसकेर निमित्तका भरमा चलाउनु र नतिजा समेत लज्जास्पद आउनुमा कपिलवस्तुप्रति सरकारको हेराई कस्तो छ भन्ने समेत चासोको विषय बनेको छ।
2: रिपोर्टपछि अब बाँकी प्रसंग। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या संचार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा संचार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। दाङको राप्ती गाउँपालिका 3 मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्चको कार्यालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्याउने, राज्यका गतिविधिमाथि खबरदारी गर्ने तथा समाजलाई सही सूचना मार्फत सचेत बनाउने जिम्मेवारी संचार क्षेत्रले निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
3: व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रतिको पत्रकारिता संचार क्षेत्र चौथो अङ्ग हो भनेर यिनले यी तिनवटा चिजले पनि नदेखेको, व्यवस्थापिका नदेखेको, कार्यपालिका नदेखेको, न्यायपालिकाले नदेखेको कुरा पनि पत्रकार साथीहरू देखेर यसलाई जनताले कहाँ समस्या छन्, जनताले कहाँ सिक्का, राज्यले कहाँ सिक्का परेको छ, कहाँ सिक्का परेको छैन, यी सबैले उजागर गरेर सबैलाई सुनिश्चित गरेर जान्छ।
2: कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले निष्पक्ष र उत्तरदायी पत्रकारितामा जोड़ दिन आग्रह गर्नुभयो। उहाँ पत्रकारिताको धर्म र मर्मलाई आत्मसात गर्दै समाजलाई सकारात्मक दिशामा लैजान संचारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो।
4: यस्ता कुराहरू त्यस कारणले अब जे हो त्यो पत्रकारिताको आकारले चाहिँ सबैले एकदमै देख्नु पर्यो भन्ने मैले भने।
2: त्यस्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले पत्रकारिताको आचार संहितालाई सबै पत्रकारहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो। उहाँले पत्रकारिताको नाममा जे पायो त्यही लेख्ने वा बोल्ने छूट कसैलाई नभएको स्पष्ट पार्दै पत्रकारहरूले जिम्मेवार र मर्यादित ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो।
4: अङ्कुश लगाउने र त्यो अङ्कुश लगाइसकेपछि कम्तीमा मिडियाहरू अलिकति के अरे कमजोर हुन्छन् कि भन्ने खालको भान हो कि भन्ने

0: मन्स्की महिला उपाध्यक्ष उमा सुनारको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीकी सभापति दोर्न जीसी, नेकपा एमालेका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चा राप्तीका सचिव दलबहादुर घर्ती, नेपाली कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा युवा नेता प्रकाश शाही, नागरिक समाज देउकुरीका पूर्व संयोजक दामोदर भण्डारी, एरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त गेवाली, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल र सहयोगदाता रामु सुनाम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय पत्रकारिताको विकास, संचारकर्मीहरूको क्षमता अभिवृद्धि तथा सत्य पत्रकारिताको आवश्यकतामाथि जोड़ दिनुभएको थियो। कार्यक्रममा संस्थागत विषयमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा कार्यक्रममा कार्यालय स्थापना तथा सञ्चालनका लागि सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा दाताहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ। आज बाणगंगा आठमा रहेको बाणगंगा माध्यमिक विद्यालयमा आयोजित एसी परीक्षा 2082 उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। नगर प्रमुख अर्यालले सामुदायिक विद्यालयप्रति अभिभावक र समुदायको विश्वास बढ़दै गएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेले बाणगंगा नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नगरपालिकाले शिक्षा क्षेत्रमा आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी बाणगंगा नगरपालिका वडा नम्बर 8 का कार्यवाहक वडाध्यक्ष शैलेन्द्र बेरवासेले मेहनत, अनुशासन र लगनशीलताले सफलता प्राप्त हुने भन्दै विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रेरित हुन आग्रह गर्नुभयो। विद्यालयका प्रमुख कुलराज पौडेलले विद्यालयको शैक्षिक अतिरिक्त क्रियाकलाप तथा अनुशासन सुधारका लागि विद्यालय परिवार निरन्तर लागिरहेको जानकारी दिनुभयो। उहाँले एससीमा सफल भएका विद्यार्थीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बाणगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डीबी रेश्मी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, शिक्षक, अभिभावक लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयले आज सफल विद्यार्थीको उत्साह वर्धन गर्न र्याली समेत आयोजना गरेको जनाएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका 4 गजेहडामा अवस्थित जनसेवा बहुमुखी सहकारी संस्थाले यस वर्ष किसानलाई उन्नत खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले मौसम अनुकूल धानको बिउ वितरण शुरू गरेको छ। एक सामग्री
1: कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका 4 गजेडामा स्थित जनसेवा बहुमुखी सहकारी संस्थाले यस वर्ष किसानलाई उन्नत खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले मौसम अनुकूल धानको बिउ वितरण शुरू गरेको छ। सहकारीले साबा, मनसुली, सवान, हरदिनाथ 6 र रामधान जातका धानका बिउ किसानलाई उपलब्ध गराउन थालेपछि स्थानीय किसान उत्साहित बनेका छन्। सहकारीका अध्यक्ष दोडाराज सुवेदीले बदलिदो मौसम र उत्पादन घट्दो अवस्थालाई ध्यानमा राखेर किसानलाई गुणस्तरीय तथा उत्पादनमुखी बिउ उपलब्ध गराइएको बताउनुभयो। उहाँले आधुनिक तथा उन्नत खेती प्रणाली मार्फत किसानको आमदानी बढ़ाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
2: हामीसँग साबा, मनसुली, सगवान अनि हरदिनाथ 6 धान, राम धान छ। त्यसमा 2-3 प्रकारको धान छ, एउटा मूल, एउटा प्रमाणित, अर्को उन्नत। हामीले सबभन्दा पहिला सुरु बिउ, प्रजनन बिउ हामीले चाहिँ हरदिनाथ धनुषाबाट यहाँ लिएर आएर किसानहरूसँग सम्झौता गरेर त्यो बिउ दिन्छौँ।
1: किसानले अहिले पनि परम्परागत बिउ प्रयोग गर्दा अपेक्षित उत्पादन लिन सकिरहेका छैनन्। अध्यक्ष सुवेदीले भन्नुभयो, त्यसैले मौसम सुहाउँदो र बढ़ी उत्पादन दिने धानका बिउ वितरण गरेर किसानलाई उन्नत खेतीतर्फ प्रोत्साहित गरेका छौं। सहकारीका अनुसार वितरण गरिएका धानका बिउ उत्पादन क्षमताका हिसाबले प्रभावकारी मानिन्छन्। साबा मनसुली स्वादिलो तथा बजारमा माग भएको जात हो भने हरदिनाथ छ छोटो समयमा उत्पादन दिने विशेषता बोकेको धान हो। त्यसै गरी रामधान पनि राम्रो उत्पादन दिने जातका रूपमा किसानमा लोकप्रिय बन्दै गएको बताइएको छ। अध्यक्ष सुवेदीले सहकारीले धानको बिउ वितरणलाई मात्र सीमित नराख्ने योजना रहेको समेत सुनाउनुभयो। हामीले आगामी दिनमा गहुँ मकै र राजमाका बिउ समेत उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना बनाएका छौं। उहाँले भन्नुभयो यसले किसानलाई वर्षभरि नै उन्नत खेती जोड्न सहयोग पुग्नेछ।
2: अहिले हाम्रो यो धानको सिजन भएको हुनाले धान बिउ बिक्री वितरण भइरहेको छ। अब यो धान सिजनमा धान बिक्री वितरण हुन्छ र अर्को सालबाट हामीले मकै र राजमा गर्ने चाहिँ विचार गरिरहेका छौं। धान र गहुँ त छँदैछ, अब राजमा र मकै पनि फेरि हामीले चाहिँ मूल बिउ उत्पादन गर्ने सोच भइरहेको छ, समितिमा छलफल भएको छ।
1: उहाँले सहकारीको कृषि अभियानलाई स्थानीय सरकार र प्रदेश सरकारको समेत सहयोग गरिरहेको बताउनुभयो। स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर कृषि उत्पादन वृद्धि गर्ने दिशामा काम अघि बढ़ाएका छौ। अध्यक्ष सुवेदीले भन्नुभयो कृषि क्षेत्रमा सहकारी मार्फत दीर्घकालीन योगदान दिने हाम्रो उद्देश्य हो। बिउ वितरण शुरू भएसँगै सहकारीमा किसानको चहल पहल बढ़ेको छ। कपिलवस्तु सँगै छिमेकी जिल्लाका किसान समेत बिउ लिन सहकारीमा पुग्ने गरेका छन्।
2: अहिले हाम्रो यहाँ भवन बन्दैछ, त्यसमा पनि सह लगानीमा बाडगंगा नगरपालिकाको चाहिँ सह लगानीमा थोरै पैसा र अनि धेरै पैसा चाहिँ यो राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमबाट अर्को गोदाम हाम्रो यहाँ बन्दैछ। यो गोदाम सानो भएको हुनाले अर्को गोदाम यहाँ बन्दैछ। यसरी यो चाहिँ कृषि आधुनिकरण कार्यक्रमबाट र बाडगंगा नगरपालिकाबाट हामीलाई सहयोग भइरहेको छ। त्यस्तै कृषि ज्ञान केन्द्रबाट पनि सहयोग भएको छ।
1: किसानले समयमै गुणस्तरीय बिउ प्राप्त भएपछि यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा गरेका छन्। स्थानीय किसानहरूका अनुसार पछिल्ला वर्षमा मौसम परिवर्तन, अनियमित वर्षा तथा रोगका कारण उत्पादन घट्दै गएको थियो। यस्तो अवस्थामा सहकारी मार्फत मौसम अनुकूल बिउ उपलब्ध हुनु राहतको विषय बनेको उनीहरूको भनाई छ। कृषि क्षेत्रका जानकारहरूले उत्पादन वृद्धि गर्न गुणस्तरीय बिउ सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै सहकारीको पहल प्रशंसनीय रहेको बताएका छन्। सहकारीले आगामी दिनमा कृषि प्रविधि, मल प्रयोग तथा रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने तयारी रहेको जनाएको छ।
0: कपिलवस्तुको शिवराज नगरपालिका तीन खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। पञ्चकन्या जेबीएम केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका साथ फेक स्थायी ठेगाना भई हाल शिवराज तीन मदवामा बस्दै आएका 32 वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब 9:30 बजे खरेन्द्रपुर स्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उहाँलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। पश्चिम नवलपरासी जिल्ला अन्तर्गत जिल्ला हुलाक कार्यालय नवलपरासी पश्चिमले सरकारी सेवालाई प्रविधि मैत्री र जनमुखी बनाउने उद्देश्यसहित गभर्नमेन्ट कुरियर सर्भिस शुरू गरेको छ। यस सेवा अन्तर्गत अब सेवाग्राहीले राहदानी पासवर्ड लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने भएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत रमेश केवालीका अनुसार हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले यो सेवा शुरू गरिएको हो। दाङ जिल्लामा राहदानी सेवा अब हुलाक मार्फत नागरिकको घरमै पुर्याइने भएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय बीच सम्झौता भएको छ। सम्झौता अनुसार नयाँ राहदानी बनाउने सेवाग्राहीले इच्छा अनुसार घरमै राहदानी बुझ्न सक्नेछन्। हुलाक मार्फत राहदानी घरमै पुर्याउने व्यवस्था मिलाइने भएको हो। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत सरकारी सेवा घर दैलोमै उपलब्ध गराउने उद्देश्य सहित यो सम्झौता गरिएको हो। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा हिज आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको हो। उत्तर प्रदेश सरकारको विपद विभागका ड्यूटी अफिसर मनोज कुमारले यो समाचार तयार पार्दासम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीसँग भन्नुभएको छ। यस्तै 52 जना घाइते भएको उहाँले जानकारी दिनुभयो। यस्तै करिब 130 पशु मरेका छन् र 98 घर भत्किएका कुमारले बताउनु भएको छ। हिजो राति नेपालको सुदूरपश्चिम क्षेत्र र सो क्षेत्रसँगै जोड़िएको भारतको उत्तर प्रदेशमा तीव्र आधी र वर्षा भएको थियो, जसले भारतीय क्षेत्रमा पर्खाल भत्किने, रूख ढल्ने र कच्ची घरहरू भत्किने घटना भएका समाचार बाहिरिएका छन्। भारतीय प्रशासनका अनुसार सबैभन्दा धेरै मानिसको मृत्यु वाराणसी, प्रयागराज र कानपुर मण्डलमा भएका छन्। स्थानीय प्रशासनका अनुसार प्रयागराजमा 21, मिर्जापुरमा 19, फतेहपुरमा 11 र कानपुर देहातमा 2 जनाको मृत्यु भएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। मुख्यमन्त्री आचार्य र सुस्तयोग प्रमुख मायरबीच भेटवार्ता, संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोड़। कपिल वस्तुको विगत 3 वर्षको एसी नतिजा उतार चढ़ाव पूर्ण, यसपटक बाढगंगाका पालिकालाई गर्व गर्न लायक सफलता, जिल्लालाई लज्जास्पद नतिजा। बिउ वितरण शुरू गरिएको सहकारीका अध्यक्ष सुवेदीको कथन, समयमै बिउ प्राप्त हुँदा उत्पादन वृद्धि हुने किसानहरूको अपेक्षा। कपिल वस्तुमा करेन्ट लागेर 1 युवकको मृत्यु, सतर्कता अपनाउन आग्रह। जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य, पश्चिम नवलपरासी र दाङमा घर घरमै राहदानी वितरण सेवा। र भारतको उत्तर प्रदेशमा हावाहुरी, 104 जनाको मृत्यु भएको पुष्टि। हवस् त, एफएम ब्यान्डको 99.2 समेकाहरूसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
3: युनाइटेड अस्पताल बाढगंगा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा अहिले पनि छलफल जारी। राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम विगतकै जस्तै निरन्तरता भएको प्रतिपक्षीको आरोप।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
0: सुकुम्बासीलाई लाल पूर्जा नआउँदासम्म मासिक 15,000 भाड़ा दिने सरकारको तयारी। विपदमा पशु वस्तु उद्धारमा व्यवस्था। आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63%ले घट्यो।
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
0: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू। कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्यभन्दा 59% कम।
3: 26 झोलुङ्गे पुल बनिसकेका छ र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
0: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
6: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
5: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
7: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
5: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुने कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
5: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
8: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भन्यो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
5: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
9: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको हो होइन? त्यो त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
5: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसोदा फुड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्। जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटबाट पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको थियो।
5: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 शत प्रतिशत काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 3-2 हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
0: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
10: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
0: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के झोलाको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी झोलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
14: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको पाँच महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठ परियार समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
15: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठ पहरीय छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किरात आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया:
16: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी आठ पहरिया देख्लै हो। त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रश्न हो।
15: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठपहरिया समुदाय जनजातिभित्रै पर्ने दावी छ। आठपहरिया समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया:
10: भित्रको धेरै पाठहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
15: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
17: राज्य के जान्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन।
15: आठपहरिया समुदायभित्र छारा होम्बार किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोलिएको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया:
18: यो भाषा चाहिँ लोपोन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि आठपहरिया भाषालाई अलिक बढी गाँचेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रनाउन्सेसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
15: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा।
19: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
0: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: स्थानीय ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
21: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
20: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
22: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
21: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
23: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
24: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
20: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
25: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिडला, अखन त यहाँमै खेतीको पानी।
21: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
20: कानून निर्माण प्रक्रियामा तपाईका सरकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईको सहभागिताको साथी
21: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
1: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ
19: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन् जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन् कार्यकारी प्रमुखको सदनमा देखिएको सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन् आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो त्यसबाट संसार भरिरहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो अरू केही पनि होइन जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ सबै प्रधानमन्त्रीले त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ न्यायिक छ र संविधानको यही संविधानको धारा 76:10 मा स्पष्ट लेखिएको छ सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं
3: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ
19: त्यो कुरा होइन हामीलाई त हामीले नागरिकलाई हेर्ने हो नागरिकले हामीलाई के भन्नुहुन्छ नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो मानव एकछिन केही जरूरी पर्यो होला 2 मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए संसार जगतका साथीहरूबाट नै आएका थिए केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख्नु, सभामुख बोलिराख्नु भएको होइन। त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भयो।

0: होइन त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउन नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो। नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 हराएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला, अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।

0: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू रातले निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाछे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित, प्रतिनिधि सभामा छलफल सकियो, विपक्षीद्वारा फेरि सदन अवरोध, प्रधानमन्त्रीका तर्फबाट राष्ट्रिय सभामा अर्थमन्त्रीको जवाब, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह।
1: सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिएको छ।
2: छ घण्टा नीति तथा कार्यक्रममा छ, संसदको अपमानको रूपमा मैले लिएको छु।
3: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ।
4: यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज पनि हो।
5: आफ्नो बिहेमाहरूलाई बेहुला पठाएर हुँदैन,
6: न सभामुख न उपसभामुख न प्रधानमन्त्री न मन्त्रीहरू देख्छु।
0: 18 मन्त्रालय सहित मन्त्री परिषद पुनर्गठन, गृह रक्षा र नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्री शाहकै मातहतमा, प्रकरणमा नासु देउजा कारागार चलान, नेता विक्रम पाण्डे सहित 11 जनालाई धरौटीमा छाड्न आदेश। सरकारी कार्यालयमा नयाँ सामान खरिदमा रोक, पुराना सामग्री मरमत गरेर चलाउन निर्देशन। जेएनजी आन्दोलनमा झुम्का कारागारबाट फरार 428 कैदी अझै सम्पर्कविहीन, प्रहरीद्वारा गोली चलाएर किर्तिपुर हत्याका मुख्य आरोपी पक्राउ। प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालन शाह विनय आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल भएको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ, आज राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो। यता प्रतिनिधि सभामा भने छलफल सकिए पनि विपक्षी दल ले फेरि प्रधानमन्त्री जवाब दिन आउनुपर्ने भन्दै सदन अवरूद्ध गरेका छन्। आज भएको छलफलका क्रममा सत्तारूढ़ दलका सांसदहरूले कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलका सांसदहरूले यसलाई दिशाहीन र परम्परावादी भन्दै आलोचना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गर्नुभएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीका तर्फबाट राष्ट्रिय सभामा जवाब दिँदै उहाँले अग्रगमनको बाटोमा जाने कुरालाई शंका नगर्न अनुरोध गर्नुभएको हो।
3: एउटा महत्वपूर्ण कमिटमेन्ट, यो गभर्नमेन्टको कमिटमेन्ट, केही संशय पाउँछु म र हजुरहरूलाई निश्चिन्त पार्नको लागि मान्य अध्यक्ष महोदय मार्फत नीति तथा कार्यक्रमको अन्तिम वाक्य हजुरहरूले दोहोऱ्याएर पढिदिनु होला र त्यसलाई म यहाँ स्मरण गराउन चाहन्छु। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिएको छ। यत्रो संघर्षबाट प्राप्त यो लोकतान्त्रिक उपलब्धिहरूलाई हामीले मार्गदर्शनकै रूपमा लिएका छौं। हामी पांग्राको पुनराविष्कार गर्न आएका होइन। हाम्रा अग्रजहरूले जुन उपलब्धिहरू ल्याउनुभयो त्यसैलाई समृद्ध बनाउनको लागि त्यो उपलब्धिकै जगमा अगाडि जाने हो, त्यो अग्रगमनको बाटोमा जाने हो भनेर नै हाम्रो राजनैतिक धरातल स्थापित छ।
2: महत्वपूर्ण विषयमा छलफल भइरहँदा संसद भवनमा सांसदहरूको उपस्थिति आज निकै नै न्यून देखिएको थियो। बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका अधिकांश कुर्सीहरू खाली थिए। सांसदहरूले खाली कुर्सी देखेर आलोचना गरेका थिए।
4: जो भित्र हुनुहुन्छ अनि बाहिर रहनुभएका टीमलाई पनि सम्झिन चाहे, आज न सभामुख न उपसभामुख न प्रधानमन्त्री न मन्त्रीहरू देख्छु, धेरै चेयर खाली छ, तैपनि मेरा आवाजहरू जहाँसम्म पुग्छ पुगाउने कोशिश गर्छु।
2: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई 6 घण्टामा सीमित गरिनु संसदको अपमान भएको टिप्पणी गरेको छ। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको आरोप लगाउनुभयो। प्रतिनिधि सभामा छलफल सकिए पनि अहिले विपक्षी दलले अवरोध गरिरहेका छन्। उहाँले आवाज निस्तेज पार्न खोजिएको आरोप लगाउनु भएको हो।
5: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र जम्मा आजको कार्यक्रम 6 घण्टा नीति तथा कार्यक्रममा छ, 3 घण्टा करिब करिब संशोधनलाई र 3 घण्टाहरू छलफल। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु। सभामुख महोदय, म दुःखका साथ यसलाई खेद व्यक्त गर्न चाहन्छु।
2: नेकपा एमाले संविधान संशोधनको विषय केवल राजनैतिक अंकगणितको जोड़ घटाउमा मात्र सीमित हुन नहुने बताएको छ। प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सुहाङ निमवाङले संविधानका अक्षर संख्याको बलमा कोर्न नहुनेमा जोड़ दिनुभएको हो।
6: यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखेको साझा सहमतिको दस्तावेज पनि हो। यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कड़ी पनि हो। गणितले संशोधन त गर्ला तर साझा भावनाले मात्र स्थायित्व दिन्छ। हामीले स्वीकार गर्नै पर्छ कि आर्थिक परनिर्भरता हाम्रो एउटा नमिथ्यो इतिहास र बाध्यता दुवै बनेको छ। परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै पनि छैन।
2: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ। यो कार्यक्रमलाई यथास्थितिवादीको संज्ञा दिँदै उहाँले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका व्यक्त गर्नुभयो।
7: झन्डै दुई तिहाई मत लिएर बनेको वर्तमान सरकारसँग जनताको उच्च आकांक्षा हुनु स्वाभाविकै हो। सोही सापेक्षमा जनताले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि अपेक्षा राखेका हुन्छन्। सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
2: श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएको प्रति आज पनि आपत्ति जनाउनुभयो। उसो त प्रधानमन्त्रीका हरेक गतिविधिमा कटाक्ष गर्नुहुने साम्पाङले सामाजिक परम्पराको प्रसंग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क गर्नुभयो।
8: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। म माग गर्न चाहन्छु उहाँ यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यदि उहाँ आउनुहुन्न भने हामी श्रम संस्कृति पार्टी चाहिँ बाहिरिनेछौँ। एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ।
2: राप्रपाकी प्रमुख सचेतक खुशबु ओली प्रधानमन्त्रीले संसदमा उठेका विषयमा जवाब दिनुको सट्टा सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिने गरेको आरोप लगाउनुहुन्छ।
9: प्रधानमन्त्रीज्यूलाई बोलाउन खोज्नु, उहाँको सहभागिता खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन, उहाँबाट जवाफदेहिता खोजेका हौ। हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालको पोस्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ। आज नीति तथा कार्यक्रममा सहभागी होइदिनुहोस् प्रधानमन्त्रीज्यू, यहाँ त वी हेभ द बेस्ट अफ द माइन्ड्स इन दिस पार्लियामेन्ट फ्रम दिस एन्टायर कन्ट्री भनेका हौ। सायद
2: विषयमा जवाब दिनुको सट्टा सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिने गरेको आरोप लगाउनुहुन्छ।
9: प्रधानमन्त्रीज्यूलाई बोलाउन खोज्नु, उहाँको सहभागिता खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन, उहाँबाट जवाफदेहिता खोजेका हौ। हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक

0: अरू सुझावहरू आउँथ्यो होला।
1: प्रधानमन्त्री संसदमा नआएको विषयमा संसद गरमाइरहेको अवस्थामा सत्तारूढ़ दल राष्ट्रपाका सांसद विपिन आचार्यले भने प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुनु परम्पराको क्रमभंगता भन्दै टार्नुहुन्छ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोजिरहेको अवस्थामा सांसद आचार्यले विपक्षीलाई यस्तो जवाफ दिनुभएको हो।
2: कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ, यो संसदको परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता। त्यसैले त स्थापित विधि र प्रक्रिया सधैँ माथि हुन्छन्। प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यू सार्वभौम संसदप्रति जवाबदेही हुनु भएन भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई लाग्छ भने उहाँहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 56 टेकेर प्रधानमन्त्रीज्यूलाई संसदमै सिधा प्रश्न गर्न पाउने कानूनी बाटो छ भन्ने थाहा हुनुपर्छ।
1: यससँगै हिजो बुधबार प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलले संसद अवरूद्ध गरेपछि आजका लागि 6 कार्यसूची तय गरी बैठक आह्वान गरिएको थियो। संसद बैठकमा सांसदहरूको न्यून उपस्थितिले जनप्रतिनिधिहरूको जिम्मेवारी र संसदीय संस्कृतिमाथि प्रश्न उठाएको छ। नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा खाली कुर्सी धेरै देखिनु स्वयं संसदप्रतिको उदासीनताको संकेतका रूपमा पनि आलोचित भएको छ। समग्रमा सरकारको नीति तथा कार्यक्रम भन्दा बढ़ी प्रधानमन्त्रीको भूमिकालाई लिएर राजनैतिक ध्रुवीकरण यतिखेर तीव्र बनेको छ। प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर प्रत्यक्ष जवाब नदिएको यो विषयले सत्ता र विपक्ष सम्बन्ध अझ तातिन सक्ने संकेत देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
3: सरकारले मन्त्रालयको संख्या घटाएर 18 कायम गरेसँगै मन्त्री परिषदको कार्य विभाजनमा हेरफेर गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा नयाँ कार्य विभाजन तोक्नु भएको हो। पुनर्गठित मन्त्री परिषदमा प्रधानमन्त्री शाहले रक्षा र गृह मन्त्रालयका साथै नवनिर्मित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैसँग राख्नु भएको छ। संचार मन्त्रालयबाट प्रविधि अलग गरी नयाँ मन्त्रालय बनाइएको हो। मन्त्रालयहरूको संख्या घटे पनि धेरैजसो पुराना मन्त्रीहरूको जिम्मेवारीलाई यथावत वा समायोजन गरिएको छ। ई वेडिङ प्रकरणमा मुद्दा चलाइएका मध्ये एक सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजा पूर्वपक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले राप्रपा नेता विक्रम पाण्डेसहित 11 भने धरौटीमा छाड्न आदेश दिएको छ। अदालतले पाण्डेसँग 4 लाख रूपियाँ धरौटी माग गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यस प्रकरणमा 22 प्रतिवादी बनाएर मुद्दा चलाएको थियो, जसमध्ये 10 अझै फरार रहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी निकायहरूमा अत्यावश्यक बाहेकका नयाँ सामान खरिदमा पूर्ण रोक लगाएको छ। सार्वजनिक खर्चमा मिथ्यावेयता अपनाउन आज सबै मन्त्रालय आयोग र सचिवालयहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। कार्यालयमा प्रयोग योग्य सामान हुँदाहुँदै नयाँ कुर्सी टेबल कम्प्युटर र ल्यापटप खरिद गर्ने प्रवृत्ति बढ़ेको भन्दै सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ। यस्तो खर्चले राज्य कोषमा अनावश्यक भार थपेको परिपत्रमा उल्लेख छ। सुनसरीको झुम्का कारागारबाट 8 महिना अघि फरार भएका 428 कैदीबन्दी अझैसम्म फेला पर्न सकेका छैनन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा सामूहिक रूपमा 1796 कैदीबन्दी फरार भएका थिए। जेलर सुभाष लामिछानेका अनुसार हालसम्म 1368 कैदीबन्दी भने सम्पर्कमा आइसकेका छन्। फरार रहेका मध्ये करिब 50 भारतीय नागरिक रहेकाले उनीहरूलाई फर्काउन थप चुनौती देखिएको छ। कारागार प्रशासनले प्रहरीको सहयोगमा फरार कैदीका आफन्तहरूसँग समन्वय गरी धेरैलाई फिर्ता ल्याउन सफल भए पनि अझै ठूलो संख्या बाहिरै छ। काठमाडौँको चौभारमा प्रहरीले गोली चलाएर एक हत्या आरोपीलाई नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले किर्तिपुर हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। शाहीलाई पक्राउ गर्ने क्रममा प्रतिकार गरेपछि प्रहरीले गोली चलाएको कार्यालयका एसएसपी सन्तोष खड्काले बताउनु भएको छ। गोली लागेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लगिएको छ। केही दिन अघि किर्तिपुर नगरपालिका 10 स्थित पोडे टोलमा गुल्मीको धुरखोज घर भएका विपिन घिमिरेको खुकुरी प्रहार गरी हत्या भएको थियो। उक्त हत्यामा 3 जनाको संलग्नता रहेको र फरार रहेकाहरूको खोजी गर्ने क्रममा आज चौभारमा शाही फेला

pegahan. सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ भत्ता उपलब्ध गराउने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा शहरी विकास मन्त्रालयले यसबारे जानकारी दिएको हो। हाल होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान भइरहेको र त्यस लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा बाँडिने सरकारले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पाइएका दुई प्रसिद्ध ब्राण्डका चाउचाउ र एक बिस्कुटलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामको करेन्ट नूडल्स र 50 ग्रामको लाली चाउचाउमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड नपुगेको विभागले जनाएको छ। यसै गरी सुनसरीको दुहबी स्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रणालीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएकाले बजारबाट फिर्ता लैजान भनिएको छ। सशस्त्र प्रहरी बल नेपालले मनाङको हुम्डेमा पर्वतीय उद्धार तालिम शिक्षालय औपचारिक रूपमा संचालनमा ल्याएको छ। समुद्र सतहदेखि 3,420 मीटर उचाइमा रहेको निस्याङ गाउँपालिका 4 स्थित यस शिक्षालयको गृह सचिव राजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो। उद्घाटनसँगै शिक्षालयमा संचालित उत्सव हुवा खोज तथा उद्धार तालिमको पनि आज समापन गरिएको छ। यसपटकको तालिममा सहभागी 4 प्रशिक्षक र 18 प्रशिक्षार्थीले वैशाख 29 गते 6,038 मीटर अग्लो चुलु फार इष्ट हिमालको सफल आरोहण समेत गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँग बेजिङमा भएको वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बताएका छन्। ग्रेट हल अफ द पीपुलमा आयोजित भव्य समारोहमा ट्रम्पले चिनिया प्रतिनिधिमण्डलसँगको छलफलबाट आफू उत्साहित भएको बताएका हुन्। भेटका क्रममा ट्रम्पले चिनिया समकक्षी शी र प्रथम महिला पेङ लियुआनलाई आगामी सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि औपचारिक निमन्त्रणा समेत दिएका छन्। र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज किर्तिपुर मैदानमा भएको रोमाञ्चक खेलमा अमेरिकालाई डीएलएस प्रणालीका आधारमा 2 रनले पराजित गर्दै स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वर्षाले प्रभावित खेलमा स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले 26.4 ओभरमा 160 रन बनाउँदा खेल रोकिएको थियो। त्यसपछि अम्पायरले डीएलएस पद्धति अनुसार नयाँ लक्ष्य तय गरे पनि अमेरिकाले निर्धारित लक्ष्य पूरा गर्न सकेन। यो जितसँगै स्कटल्याण्ड 38 अंकका साथ शीर्ष स्थानमा पुगेको छ भने अमेरिका दोस्रो स्थानमा झरेको को छ। यसै खेल मार्फत नेपाली अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 50 खेल पूरा गर्ने पहिलो नेपाली अम्पायर बनेर इतिहास रचेका छनृ।

0: यो नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 ईसीएल इन्स्पायर ग्रेटनेस।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिटोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइनमा आज साथमा खबर सहयात्री समीक्षा मोते।
3: अनलाइनमा आजका लागि हामीले बाराखरी .com संसदीय मर्यादाको पालना गर शीर्षकको सम्पादकीय विचार लिएका छौं। संसदीय पद्धति लामो परम्परा र अभ्यासबाट विकसित भएको हो। यही क्रममा संसदीय मान्यता मर्यादा र प्रचलनहरूको विकास भयो। संसदको संरचना र निर्माणमा देशैपछि आ आफ्ना विशेषता हुँदा पनि अधिकांश मुलुकमा संसदीय अभ्यासमा भने समानता देखिन्छ। सम्भवतः अहिले विपक्षी दलका सांसदहरूले यही कारणले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहार र उपस्थितिको विषय गम्भीरतापूर्वक उठाएको हुनुपर्छ। काबू बाहिरको कारण बिना प्रधानमन्त्रीले संसदलाई सम्बोधन नै नगर्ने वा उपस्थित नै नहुने गरेको उदाहरण देखिएको छैन। तर नेपालमा अहिले प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत पाउने राष्ट्रिय स्वतन्त्र पार्टी रासपा 4 वर्ष पहिले मात्रै गठन गरिएको हो। यसैले 4 वर्षको रासपाबाट 400 वर्ष पुरानो संसदीय अभ्यास र परम्पराको ज्ञान, मर्यादा एवं परिपक्वताको अपेक्षा गर्नु न्यायोचित पनि नहोला। नेपालको संसदीय अभ्यासको इतिहासमा भने क्रमिक क्षयीकरण भइरहेको देखिन्छ। पहिलो संसदमा सभामुख कृष्ण प्रसाद भट्टराईले विपक्षी नेता भरत शमशेर राणालाई दिएको मर्यादा उदाहरणीय मानिएको थियो। भट्टराई र राणाको सम्बन्ध आजीवन सौहार्दपूर्ण रहयो। लोकतन्त्रको पुनस्थापनापछि 2048 सालको संसदका सभामुख दवननाथ ढुंगानाको तटस्थता नेपालको इतिहासमा अर्को सराहनीय दृष्टान्त बनेको थियो। सरकार सत्ता पक्षको, संसद विपक्षको भन्ने उनले स्थापित गरेको मान्यताकै कारण भूमिगत जीवनबाट भर्खर आएको नेकपा एमाले संसदमै रथियो। यस्तै प्रतिस्पर्धी दलकै नेताले रोजेका सभामुख सुभाष चन्द्र नेवाङ संविधान निर्माणका क्रममा संसदीय मर्यादाको अग्नि परीक्षामा पटक पटक उत्तीर्ण भएका थिए। संसदमा बन्दुक भिरेर जाने सांसद भएको सशस्त्र विद्रोहबाट भर्खर मूल प्रवाहमा आएको नेकपा माओवादीलाई बिस्किन नदिन नेवाङको भूमिका सराहनीय रह्यो। विडम्बना नेपालको संविधान 2072 पछिका सभामुखहरूमा भने संसदीय गरिमा धान्न सक्ने क्षमता देखिएन। त्यसपछिका सभामुखहरूको क्षमता प्रस्तुति क्रमशः उनीहरूको संसदको सभामुख भन्दा बढ़ी पार्टी नेताको लाचार छाया जस्तो देखिए कारण पदको गरिमा धान्न सक्ने पात्र सभामुख भएनन्। ठूलो उथलपुथलपछि असमयमै भएको निर्वाचनमा राष्ट्रपाले ठूलो बहुमत पायो। संसदमा विपक्षको संख्या अपेक्षाकृत निकै कम छ। राष्ट्रपाकै वरिष्ठ नेता सभामुख निर्वाचित भए संसदीय मर्यादा र परम्पराको सम्मान नगर्ने हो भने संसदलाई मिसेर जान पनि राष्ट्रपालाई खासै मुस्किल देखिँदैन। राष्ट्रपा संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्र शाहले संसदीय पद्धति मात्र होइन लोकतान्त्रिक प्रक्रिया र सामान्य शिष्टाचारप्रति पनि अवज्ञा देखाउँदै आएका छन्। उनका व्यवहार र सामाजिक सञ्जालका अभिव्यक्ति हेर्दा उनमा स्थापित पद्धति प्रक्रिया मान्यता मात्र होइन लोकतन्त्रप्रति उचित सम्मान देखिँदैन। प्रधानमन्त्री लगायत सत्तारूढ़ दलका नेतामा परिपक्वता, धैर्यता र संयम नहुने हो भने लोकतन्त्र उपहासमा परिणत हुन्छ। अर्कातिर विपक्षमा पनि उत्तिकै गम्भीरता र जिम्मेवारी बोध हुनुपर्छ। लोकतन्त्र चरितार्थ हुनु प्रक्रियाको पालना मात्र पर्याप्त हुँदैन, लोकतान्त्रिक संस्कार र आचरण पनि हुनुपर्छ। सत्तारूढ़ राष्ट्रपा भन्दा संसदमा विपक्षी दलहरू धेरै पुराना हुन् भने तिनको संसदीय अभ्यासको अनुभव पनि निकै लामो छ। प्रमुख विपक्षी नेपाली कंग्रेस संसदीय लोकतन्त्र प्रतिको प्रतिबद्ध छ त्यति मात्र होइन, कम्युनिष्ट पार्टीहरू नै पनि संसदीय लोकतन्त्रका मूल्य मान्यताको पालनामा प्रतिबद्ध देखिएका छन्। यसैले राष्ट्रपा र यसको नेतृत्वबाट संसदीय अपरिपक्वता देखिए पनि विपक्षले संयम अपनाउँदै लोकतान्त्रिक मूलधारमा अभ्यस्त गराउन भूमिका खेल्नुपर्छ। सदनमा संसदीय मर्यादा विपरीतका व्यवहारको प्रतिवाद गर्नुपर्छ, तर त्यसमा संसदीय काम कार्यवाहीमा अवरोध नहुने गरी प्रस्तुत हुनु उचित हुनेछ। ध्यानाकर्षण र अभिलेखका लागि मात्र संसदको बैठक अवरोध गरेर निर्धारित काम कार्यवाही अगाडि बढ़ाउन विपक्षी दलहरूले सभामुखलाई सहयोग गर्नु बुद्धिमानी हुनेछ। विपक्षी सांसदहरूको अनुभव, निष्ठा तथा प्रतिबद्धताले पनि उनीहरूलाई जनउत्तरदायी हुन पक्कै प्रेरित गर्छ। छ। अहिले विपक्षले सहेर पनि सिकाउने र सघाउने शैली अपनाउनु लोकतन्त्र र राष्ट्रको हितमा हुने देखिन्छ।

0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, ब्याङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। ब्याङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइनी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: यो निर्माण सामग्रीको मूल्य वृद्धिले अहिले निर्माण क्षेत्रलाई कति प्रतिशतसम्म असर गरेको छ र यहाँ

0: आन्दोलनमा उत्रिनु पर्नको कारण के हो? सरकारसँग मुख्य रूपमा के कस्ता माग रहेका छन्?
1: खास गरी मध्य पूर्वको युद्ध पछि
0: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छनका लागि हामीसँग हुनुहुन्छ नेपाल निर्माण व्यवसाय महासंघका प्रवक्ता मंगल बहादुर शाही। यो निर्माण सामग्रीको मूल्य वृद्धिले अहिले निर्माण क्षेत्रलाई कति प्रतिशतसम्म असर गरेको छ र यहाँहरू आन्दोलनमा उत्रिनु पर्नको कारण के हो? सरकारसँग मुख्य रूपमा के कस्ता माग रहेका छन्?
1: खास गरी मध्य पूर्वको युद्ध पछाडि नेपालमा मात्र होइन संसारभरि चाहिँ निर्माण सामग्रीको मूल्यमा एकदमै बढोत्तर भएको छ र त्यसको पछिल्लो असर चाहिँ नेपालमा पनि परेको छ र समग्र निर्माण उद्योग चाहिँ अहिले थलाथला बनेको अवस्था छ र हामीले नेपाल सरकारलाई मौखिक रूपमा निश्चित रूपमा हामीले आग्रह गरेका छौं। राज्य सरकार भनेको देशको अभिभावक हो, अभिभावक हुनुको नाताले अहिलेको चाहिँ यो निर्माण क्षेत्रमा जुन मूल्य वृद्धिको अत्यधिक र अप्रत्याशित रूपमा बढेको छ त्यसको समाधान नीतिगत रूपमा गरिदिनु पर्यो भनेर हामीले भौतिक मन्त्रालय माननीय सुनिल लम्साज्यूलाई पनि हामीले भनेका छौं। त्यसै गरी सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पनि हामीले खरिद ऐनमा भएको व्यवस्था अनुसार चाहिँ मूल्य समायोजनको व्यवस्था गरिदिनु पर्यो र निर्माण क्षेत्रको सबैभन्दा बढी यो चाहिँ वर्किङ टाइम भएको यो एकदमै काम हुने र लगभग फागुन चैतदेखि असारसम्म पुँजीगत तर्फको झण्डै 60-70% चाहिँ काम हुने सिजन भएको हुनाले यो सिजनमा चाहिँ अत्यधिक मूल्य वृद्धिका कारणले व्यवसायिक काम गर्ने स्थितिमा छैनन्। काम स्वतः रूपमा बन्द भएको छ। के कारणले भन्दा मूल्य वृद्धि धेरै भयो, व्यवसायहरूले काम गर्न सकेनन्। त्यसकारण हामीले चाहिँ सरकारलाई अब यो बलियो सरकार छ त्यस हिसाबले चाहिँ यो पूर्वाधार क्षेत्रमा जुन समस्या आएको छ त्यो समस्याको चाँडो निराकरण गरिदिनु र हामीले विशेष आग्रह गरेका छौं। त्यो कुरा त्यो चाहिँ समाधान यो सरकारले गर्न सक्छ भन्ने आशा र विश्वास पनि छ र सँगसँगै यो यस्तो चाहिँ अरू बेला पनि कहिलेकाहीँ युद्ध भएको बेला अरू बेला चाहिँ भूकम्पको बेला यस्तो बेला पनि नाकाबन्दीको बेला पनि मूल्य चाहिँ भइहाल्छ, मूल्य बढ्छ। त्यसकारण हामीले चाहिँ यो स्वचालित मूल्य प्रणाली चाहिँ हुनु पर्यो एक नम्बरमा। दुई नम्बरमा चाहिँ यो मूल्य समायोजनको सरकारले तुरन्तै नीतिगत निर्णय गरिदिनु पर्यो। तेस्रो कुरा चाहिँ अब यो बीचमा चाहिँ दुई तीन महिना काम एकदम मन्द गतिमा भावनाले फेरि बजेट नजिकै छ, बजेटमा ती आयोजनाहरूको बजेट सहित अर्को वर्षलाई चाहिँ टाइम पनि एक्सटेन्सन गरिदिनु पर्यो भन्ने हाम्रो सरकारलाई विशेष माग छ र त्यो कुरा चाहिँ सरकारले चाँडै सम्बोधन गरोस् भन्ने हामीले आग्रह गरेका छौँ।
0: जस्तो सरकारले हालसम्म तपाईँहरूको मागप्रति कुनै प्रतिक्रिया दिएको छ कि छैन? वर्तमान सरकारले यहाँहरूको मागलाई कतिको गम्भीर रूपमा लिएको छ?
1: होइन, वर्तमान सरकारले हामीले भौतिक मन्त्रीलाई भेटेपछि तपाईँहरूको यो बढेको मूल्यको सन्दर्भमा सरकारले मूल्य समायोजनको एजेन्डा दुई तीन हप्तामा हामीले पूरा गर्छौं भनेर उहाँहरूले मौखिक रूपमा हामीलाई आश्वस्त बनाउनु भएको थियो र सो अनुसार चाहिँ सड़क विभागका पूर्व महानिर्देशक सुशील ढकालजीको नेतृत्वमा मूल्य समायोजन सम्बन्धी एउटा चाहिँ कार्यदल पनि बनेको थियो र सो कार्यदलले एउटा चाहिँ आफ्नो रायसहित सार्वजनिक खरिद अनुगमन कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म चाहिँ पुगेको थियो। त्यसपछि प्रधानमन्त्री कार्यालयबाट त्यो चाहिँ क्याबिनेट जानुपर्ने त्यही रोकिएको हामीले जानकारी पायौं र यसमा चाहिँ अलिकति सरकारको कोअर्डिनेसनको अभाव पनि रह्यो। उहाँहरूले चाहिँ 2065 सालमा पनि यस्तै अप्रत्याशित मूल्य हुँदा चाहिँ त्यति बेला तत्कालीन सरकारले चाहिँ मूल्य वृद्धि निर्देशिका जारी गरेको थियो। त्यो मूल्य समायोजनको सन्दर्भमा हामीले चाहिँ यस्तो सधैँ हुँदैन, कहिलेकाहीँ यस्तो अप्रत्याशित हुँदा चाहिँ सरकारले चाहिँ मूल्य वृद्धि निर्देशिका जारी गर्नुपर्छ र यो माग यो समस्याहरूको चाहिँ समाधान गर्नुपर्छ भनेर हामीले सरकारलाई भनेका छौँ। हामीले आशा र विश्वास पनि लिएका छौँ तर त्यो कुरा चाहिँ अहिलेसम्म भएको छैन। त्यो भावनाले काम गर्न नसक्ने अवस्था भएपछि हामीले सरकारलाई जिम्मेवारीपूर्वक हामीले काम गर्न नसक्ने वातावरण पर्यो। त्यो हिसाबले चाहिँ हजुरहरूले यी चाहिँ मूल्य समायोजन सम्बन्धीका चाहिँ मागहरूलाई सम्बोधन गरिदिनु पर्यो भनेर हामीले रिक्वेस्ट गरेका छौँ।
0: हजुर, अब मूल्य समायोजन नगर्दा अहिले कुन कुन प्रकारका आयोजना बढी प्रभावित भएका छन् र यहाँले भन्नुभएको छ 8,000 ठेक्काका काम बन्द भएको यहाँहरूले बताउँदै आउनुभएको छ, यसले अब राष्ट्रिय अर्थतन्त्रमा कस्तो असर पार्छ?
1: खास गरी हजुरको एक वर्षभित्र जुन काम गर्ने आयोजनाहरूको छन् त्यस्तो चाहिँ धेरै छ होइन, स्थानीय तह प्रदेश मार्फतका धेरै आयोजनाहरू चाहिँ एक वर्षभित्र चाहिँ यो आर्थिक वर्षभित्र चाहिँ निर्माण सम्पन्न गरिसक्नुपर्छ। त्यो हिसाबले चाहिँ हेर्दा चाहिँ यो दुई तीन महिना जुन चाहिँ कामको वर्किङ सिजनको बेला चाहिँ काम नभएको हुनाले चाहिँ त्यसले चाहिँ ठूलो असर गर्छ, किनभने काम नगरेपछि स्वाभाविक ढंगले अर्को वर्षलाई तपाईँको टाइम चाहियो र अनि सँगसँगै त्यो मूल्य समाज नहुँदाखेरि त काम ठप्प भयो नि ठप्प प्राय भएको हुनाले चाहिँ हामीले त्यो समायोजन गरेर काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्यो। राज्य भनेको सरकार भनेको अभिभावक हो, त्यसकारण हामीले बलियो सरकारसँग त्यो अपेक्षा गरेका छौँ र अहिले त्यो समस्याको समाधान नहुँदाखेरि फेरि अब त लगभग पानीको सिजन पनि शुरू हुने बेला बिस्तारै त्यतातिर पनि गइरहेको हुनाले फेरि भदौ असोजसम्म काम पनि हुँदैन धेरै पानी पर्ने भएको हुनाले त्यो भएको हुनाले चाहिँ फेरि अहिले बजेटमा त्यो शीर्षकहरू भएन, बजेट सहितको चाहिँ आयोजनाहरूको चाहिँ बजेट व्यवस्थापन भएन भने ती ठेक्काहरू सबै रुग्न ठेक्काको रूपमा चाहिँ दर्ज हुन्छन्। त्यसकारण हामीले चाहिँ सरकारलाई चाहिँ यो विशिष्ट परिस्थिति छ, यो बेला चाहिँ सरकारले छिटो भन्दा छिटो चाहिँ व्यवसायीका चाहिँ जायज मागहरू चाहिँ सम्बोधन गरिदियोस् भन्ने हामीले आग्रह गरेका छौँ।
0: जस्तो अहिलेको अवस्थाले त अब श्रमिक र दैनिक ज्यालादारी कामदारहरूमा पनि प्रभाव पर्यो नि,
1: पर्यो नि सबैतिर, दैनिक ज्यालादारीलाई पनि पर्यो, अब जसको इक्विपमेन्टहरू छन् उहाँहरूलाई पनि हजुरको चाहिँ फ्युलको एकदमै मूल्य बढेको हुनाले त्यहाँ अब इक्विपमेन्टहरूको कुरा भयो, त्यसपछि अब ब्याङ्क पनि तपाईँको किस्ता ब्याङ्क पनि चाहिँ किस्ताहरू तिर्नुपर्ने हुन्छ, सबै सेक्टरमा चाहिँ यसले असर गरेको छ। त्यसकारण चाहिँ हामीले यो एकदमै पिक समय पिक टाइम भएको बेला चाहिँ सरकारले चाहिँ यो समस्याहरूको चाहिँ शीघ्र समाधान गरोस् भनेर हामीले आज चाहिँ सरकारलाई 77 जिल्ला मार्फत चाहिँ सरकारलाई चाहिँ हामीले विशेष आग्रह गरेका छौँ कि यो समस्याको समाधान गरिदिनुहोस् भनेर।
0: हजुर, युद्धका कारण अब मूल्य बढेको भनिएको छ, नेपालमा खास गरी कुन सामग्रीको मूल्य सबैभन्दा धेरै बढेको हो?
1: हजुरको हाम्रोमा त अब सबैभन्दा धेरै बढेको त पेट्रोलियम पदार्थ नै भयो, तपाईँले तेलमा हेर्नुभयो भने हिजो 137 रुपियाँ थियो भने एक महिनामा हजुरको 237 हो, भनेपछि झन्डै 75% चाहिँ फ्युलमा बढ्यो, बिटुमिनमा चाहिँ 100% बढ्यो, त्यो त्यसले गर्दा चाहिँ सबैतिर भाडा दर पनि बढ्यो होइन, भाडा दरबाट सबै सेक्टर चाहिँ तपाईँको के भयो भने मूल्य वृद्धि भयो, अरू सेक्टरहरूले चाहिँ मूल्य समायोजन गरिसक्नुभयो, किनभने जस्तो तपाईँको हवाईको टिकट हेर्नुभयो भने हवाई क्षेत्रले चाहिँ आफ्नो टिकट मूल्यसँग समायोजन गरिसक्यो, बसहरूको हेर्नुभयो भने भाडादेखि गाडी भाडादेखि सबै कुराको सेक्टर पनि बढिसक्यो, अनि अर्को तपाईँको चाहिँ होटलहरू अनि अरू विभिन्न सेक्टरमा चाहिँ तपाईँले हेर्नुभयो भने त्यो कुराको चाहिँ उहाँहरूले समायोजन गरिसक्नुभयो।
0: अब यदि सरकारले चाँडै माग यहाँहरूको सम्बोधन गरेन भने आन्दोलनका आगामी कार्यक्रमहरू पनि केही छन् कि?
1: होइन, अहिले हामीले सरकारलाई शान्तिपूर्ण रूपमा हाम्रो यो एजेन्डाहरू छन्, यी मागहरू छन्, जुन कुरा नेपाल सरकारको विकाससँग जोडिएको विषय भएको हुनाले हामीले सरकारलाई एकदमै शान्तिपूर्ण ढंगले आग्रह गरेका छौँ, मूल्य समायोजन गरिदिनु भयो भने सरकारको जुन विकास सम्बन्धीको लक्ष्य छ जसरी उहाँहरूले एकदम तीव्र गतिमा विकास निर्माण गर्ने भन्नुभएको छ त्यो कुरालाई पनि सजिलो हुन्छ उहाँहरूको एजेन्डासँग पनि, एजेन्डाको पनि एउटा यो पासको रूपमा हामीले बुझेका छौँ, एउटा विङ्सको रूपमा बुझेका छौँ, त्यो भएको हुनाले चाहिँ जति सकिन्छ चाँडो समस्याको समाधान होस् भन्ने छ।
0: हजुर, अब अन्त्यमा सार्वजनिक परियोजनाहरू समयमै सम्पन्न नहुँदाखेरि नागरिकले भोग्ने असरबारे महासंघको धारणा के छ?
1: होइन, हामीलाई पनि एकदमै दुःखका साथ भन्नुपर्छ, हामीले लिएको जिम्मेवारी हामीले समयमै सम्पन्न गर्नुपर्छ र लाभग्राहीले पनि समयमै चाहिँ लाभग्राही हुनुपर्छ र त्यसमा चाहिँ अब यो हामी मूल्य एकदमै आकाशीय र अप्रत्याशित मूल्य वृद्धिका कारणले हामीले काम गर्न नसकेको अवस्था चाहिँ हामी सबै आम जनसमुदायहरूलाई पनि हामी महासंघले आग्रह गर्छौँ कि हामीले काम चाहेर पनि गर्न सक्ने अवस्था बनेन, त्यसकारण चाहिँ यस्तो अवस्थामा चाहिँ सरकारले चाहिँ आयोजनाहरूको चाहिँ विकासलाई चाहिँ सरकारले एकदमै चाहिँ तुरुन्तै तत्कालै सम्बोधन गर्नुपर्छ र त्यसले चाहिँ धेरै परियोजनाहरू चाहिँ ढिलो हुने, लागत बढ्ने र लाभग्राहीहरूले चाहिँ लाभान्वित हुन नपाउने हुन्छ, त्यसकारण हामीले चाहिँ महासंघले चाहिँ नीतिगत रूपमै सम्बोधन गरिदिनुहोस् भनेर हामीले भनेका छौँ।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम 518 यो हो नेपाली रेडियो, यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-00 र 98-470-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध
1: आग्रह सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो,
3: उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवान सम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
5: स्वाभाविक
4: रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनिया नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ, हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक रविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो। दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 जना सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलिक अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसद प्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र
2: होइन? यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आक्रोशित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि
3: युद्धका लागि घाँडो हुन्छ, निर्वाचित नहुन्जेल सन्तोष सन्तोष भन्छन्, जब निर्वाचित हुन्छ ती शासकलाई सन्तोष घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो म सम्पर्क र सम्वाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गरियो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, बिमारी कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
3: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि ती जवाफ माग्दै संसद घेराउ गरेका घटनाहरू प्रशस्त मात्रामा छन्, त्यो 2048 साल यताका धेरै पटक त्यस्ताहरू घटनाहरू भएका छन्। तर यो जुन संसदको प्रारम्भमै दिति तथा कार्यक्रम भने त्यो सरकारको आफ्नो कार्यक्रम हो, उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसंग छोटकरीमा, सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, कक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तीनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। 2 दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: झण्डै 1 दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चरको अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: दादु, एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज फिर पैसा वसूल नहीं हुई ना।
11: हुई जे भाई, अब एनसेल में पैसा वसूल
10: हो का?
11: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई पैसा वसूल, गजब बात है।
12: अब मई फेन पैसा वसूल करें
13: आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी एनसेल नेपाल के लग
14: ओहो आज तो धारा में कति धेरै धमिलो पानी आएछ है
15: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
14: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: हमने साथी का सांप काट लिया
18: क्या हो गया बहनी आप कहे चिल्ला बजा से अरे ये भुइया में क्या है
17: सुना जाए ना भैया हमारे दोनों जने घास काटे आ रहे हैं हमारे साथी का सांप काट लिया अब कहा कर रहे एक जल्दी उपचार केंद्र पहुंचा मिला तो ठीक रहा
18: ओहो ऐसा समय पर एम्बुलेंस और चार चक्का गाड़ी खोज के अगोर के नाई बैठे चाहिए यह नक्चरवे के गाँव में हमारे एक जने मोटरसाइकिल भवा साथी है फोन करी थे हम आप ना घबरावा जाए साथी का ध्यान दिया जाए हेलो मुकेश तू तुरंत मोटरसाइकिल लेके यहाँ आओ तो यहाँ एक जनी बहनी का सांप काट लिए से इमरजेंसी होगा तुरंत उपचार केंद्र ले जाए पड़ा राजमार्ग चौराहा से 100 मीटर पच्छू बाय ओवर हन हमरे मुकेश जल्दी आओ ना सब काम छोड़ के
19: होते संतोष हम मोटरसाइकिल लेके चले आए
18: सुना जाए बहनी सांप काट लिया व्यक्ति का जितना हो सके उतना जल्दी एंटी वेनम उपलब्ध रहा स्वास्थ्य केंद्र में ले जाए चाहिए ऐसे समय पर जल्दी होने वाला यातायात के साधन छनौट करे के चाहिए यदि मोटरसाइकिल की व्यवस्था है तो अपने और सवारी चालक के बीच में सांप काट लिया व्यक्ति का सुरक्षित हुए तो मेरे से तुरंत उपचार केंद्र पहुँचावे के चाहिए वो देखो मुकेश मोटरसाइकिल लेके आएगा हमारा विश्वसनीय साथी है हम तुरंत बीमरिया का अपने और मुकेश के बीच में रख के मोटरसाइकिल से उपचार केंद्र पहुँचाए थे आप हमारे साइकिल लेके वहरे आओ
17: थे भैया बहुत ही सहयोग करा गई चला जाए जल्दी चला जाए
20: याद रखा जाए सांप के डसे के बाद मोटरसाइकिल स्वयंसेवी बुलावा जाए सर्पदंश उपचार केंद्र जाए के जान बचावा जाए
21: यदि समय पर उपचार कई मिले पर सांप डस लिए व्यक्ति का बचा सका जाता है और इससे होए वाला मृत्यु दर कम कर सका जाता है सांप डस लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में ले जावा जाए ये वह व्यक्ति के जीवन बचाव एक बहुत ही मदद करत है
18: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कहीं के पता लगाए आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है
22: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
23: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
24: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
25: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
26: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
24: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
26: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
25: सुन्नुहोस् त
24: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
27: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
26: अनुरोध
28: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा सम्पर्क नम्बर 98254 2496

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिस निस्कने, भिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
4: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको

0: चाया पोतो डंडी फोर दाग से तो दुबी छाला में चालाउने तथा सोराइसिस रोग को पंचकर्म द्वारा सफल उपचार तथा परामर्श
1: दैनिक बीएमएस डाक्टर दिनेश थारू द्वारा चेक जांच तथा परामर्श सेवा प्रत्येक महीना को पहिलो र तेस्रो शनिवार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरी द्वारा चेक जांच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664665 र 98214-1591
0: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधि द्वारा पाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
3: सुन्नुहोस् त
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
4: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
0: अनुरोधक
5: नवप्रभात सामुदायिक वन उपभोक्ता समूह
0: पाडुङ्गा 8 बन्दौली कपिलवस्तु
5: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 98570508050

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्

0: विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: के छ हो धुनुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हो
1: सुन्तलीका चिउमा दाग आएर हात खुट्टा पनि झन् झन् गाटा भन्छ जान्नेलाई देखाएको देउताकै श्राप लागेर यस्तो भाको रे त्यसैले भाले चलाउन
0: यस्तो पनि हुन्छ यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो खुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांस पेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु यो देउताको होइन किटाणुको करामत हो
2: भागल छागल छोडौँ धुर्मु उहाँले भने यस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि
3: कुष्ठ रोगको समयमै उपचार गराउ अङ्ग भङ्ग हुनबाट बचाउ बचाउ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
6: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
5: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
7: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
6: सम्पर्क ग्रिसमा सप्लायर्स बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9857551713 संचालक विराट खडे
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
8: फिजियोथेरापी विशेषज्ञ सेवा
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071531641 र 535641
10: के भयो त छोरीलाई भुकेर आएको छौ त हेर्नुहोस् न काका छोरी फुलटिप्ने बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्
11: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
10: केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
11: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
10: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
12: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआइसियु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: बन्डडेलोका कारणहरू:
3: चुरोट, बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
2: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
3: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
2: जंगली जनावर भगाउन आगो लगाउनु,
3: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
2: बन्डडेलोका असरहरू:
3: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
2: वातावरणीय प्रदूषण,
3: जैविक विविधतामा ह्रास,
2: मानव वन्य जन्तु बीचमा द्वन्द,
3: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
1: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
2: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
1: सम्पर्क नम्बर 98473-0223 र 98264-62296।
6: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
7: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
8: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
9: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
7: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
9: प्रोप्राइटर नोने थारू।
8: सम्पर्क नम्बर 98144-49750 र 98673-1393।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भनीमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सबै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छ तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो पीर व्यथा हाँसो खुसी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड़ तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं रात बिस्तारै छिप्पिँदैछ मौसमको विशेष ख्याल गर्नुहोला घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि झ्याल खुल्लै हुन सक्छ बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन् बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि प्यास लाग्न सक्छ पानी नजिकै राख्नुहोला भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन् चाहना इच्छा रुचि पूरा हौन यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद भोलि बिहान तपाईँको नयाँ जोस जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ शुभरात्री शुभ सपनी

0: આઝાદી ક્રમ સંવાદ 2083 જેઠ 1 ગતે શુક્રવાર જેઠ કૃષ્ણ ત્રયોદશી 15 મે 2026 નેપાલી રેડિયો નેટવર્કકો નેપાલી ખબરમાં ખબર સહયાત્રી બિનુ શર્મા સંગઈ સરોજ કોઈરાલાકો નમસ્કાર.
1: યસ, નેપાલી ખબરકા સાથમાં નબિલ બેંક સધૈં સંગઈ અહી.
2: विरोधका बीच नीति तथा कार्यक्रम पारित, प्रधानमन्त्रीलाई रूलिङ नगरेको भन्दै सभामुखको आलोचना, श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन, पूर्व गृहमन्त्री सुदन कुरूङमाथि छानबिन गर्न समिति गठन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयमा छापिएको विषादीरहित तरकारी उत्पादनबाट महिलाको आमदानी, आत्मनिर्भरता र नेतृत्व वृद्धि शीर्षकको शुभ समाचार.
0: केही वर्ष अघिसम्म गाउँघरमा भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे, अहिले अधिकांश तरकारी बजारबाट आउने गरेका छन्. उत्पादन बढ़ाउने प्रतिस्पर्धामा रासायनिक मलखाद विषादीको अत्याधिक प्रयोग बढ़ेपछि त्यसको असर मानव स्वास्थ्यमा समेत देखिन थालेको छ. चिकित्सकहरूका अनुसार स्वास्थ्य खानपानका कारण क्यान्सर, मृगौला, मुटु लगायतका जटिल रोग बढ़दै गएका छन्. यही कारण पछिल्लो समय गाउँघरमा फेरि सुधारिएको करेसाबारीतर्फ आकर्षण बढ़न थालेको छ. कमलामाई नगरपालिका 4 ज्यामिरेकी विष्णुमाया तामाङ अहिले आफ्नै करेसाबारीबाट राम्रो आमदानी गर्न सफल हुनुभएको छ. 2 कट्ठा जमीनमा गरिएको जैविक तरकारी खेती उहाँको परिवारको मुख्य आय स्रोत बनेको छ. बेमौसमी लौका, काँक्रो, घिरौला र करेला उत्पादन गर्दै उहाँले हप्तामै 15,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने गर्नुभएको छ. पहिला बजारको तरकारी किनेर खान्थे, अहिले आफैले उब्जाएको तरकारी बेचेर घर खर्च चलाइरहेकी छु, उहाँले भन्नुभयो. उहाँले रासायनिक मलको सट्टा गढ़ेउला मल, झोल मल र जैविक विषादी प्रयोग गर्दै आउनु भएको छ. यसले उत्पादन स्वस्थकर र स्वादिलो हुने उहाँको अनुभव छ. कमलामाई 5 आहालेमा पनि सुधारिएको करेसाबारी अभियानले गाउँको जीवनशैली परिवर्तन गरिरहेको छ. घर घरमा हरियाली, करेसाबारी, पशुपालन र बायोग्यासको प्रयोग देख्न सकिन्छ. आहालेकी इन्द्रक्रान्ति तामाङले 5 कट्ठा जमीनमा कृषि वन विस्तार गर्नुभएको छ. अम्रिसो, किम्बु र मेन्दोला जस्ता घाँस उत्पादन गरेपछि पशुपालन सहज भएको उहाँ बताउनुहुन्छ.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

Color Cooler, Ceiling Fan, Stand Fan, Mixer र Iron को खरीद मा Exciting Offer पाउनुहोस्। हरेक 15 दिन मा Crompton को Mixer र Bumper Lucky Drama, Mighty Double Door Refrigerator जित्ने मौका पनि। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: इजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार विरोधका बीच नीति तथा कार्यक्रम पारित सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालिन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़ साथ उठाए तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बिहिबार पारित भएको छ संसद बैठकमा उठेका प्रश्नको जवाब पनि प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरिम वाग्लेले दिनुभएको थियो नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार जिम्मेवारी तोक्नु भएको थियो सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन भन्ने विषयमा अहिले चौतर्फी आलोचना भइरहेको छ यसै विषयमा सभामुख डीपी अरियालले भने प्रधानमन्त्री मात्र होइन कोही पनि सदस्य सभामा आउन सक्नुहुन्छ वा सक्नुहुन्न भनेर सभामुखले तोक्न सक्ने कुनै आधार र अधिकार नदेख्ने बताउनुहुन्छ त्यस्तै संसदका पूर्व महासचिव सूर्यकिरण गुरूङले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुने संसदीय अभ्यास नभएको र सभामुखले रूलिङ गरेर संसदमा बोलाउनु पर्नेमा जोड़ दिनुभएको छ
3: अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वयं वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद छलेको भन्दै छलफल अघि बढ़ाउन दिएका थिएनन् तर बिहिबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री वाग्लेले उत्तर दिएका थिए अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले नेपाली कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए
2: राज्यको धरपकडले निजी क्षेत्र त्रसित शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्र मात्र होइन समग्र निजी क्षेत्र नै सशंकित भएको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको धितो लिलामी प्रक्रियामा ठगे तथा आपराधिक विश्वासघात भएको आरोप लगाउँदै उहाँलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो सीआईबीले सरकारी नियन्त्रणमा रहेको सम्पत्तिको दुरूपयोग र अनियमितताको विषय भन्दै फौजदारी अनुसन्धान अघि बढ़ाएको छ तर यो घटनालाई बैंकर्स व्यवसायी र निजी क्षेत्रले साधारण कर्जा असुली प्रक्रियामाथिको सरकारी हस्तक्षेपका रूपमा लिएका छन् एनआईएमबीका अनुसार स्मार्ट टेलिकमको ऋण असुली प्रक्रिया पूर्ण रूपमा कानून अनुसार गरिएको हो बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले धितो लिलाम गर्न स्पष्ट अधिकार दिएको दावी बैंकको छ
3: श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन अन्नपूर्ण पोस्टमा खबर छ करिब डेढ़ महीना अघिदेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन मलेसिया जाने श्रमिकको मेडिकल सिण्डिकेट होस् या अन्य देश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक अनियमितता भएको गुनासो बढ़ेपछि अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरी अनुगमन गरिएको थियो अनुगमन पश्चात तयार पारी तत्कालीन मन्त्रीलाई बुझाइएको सो प्रतिवेदन अहिले गायब छ। श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले प्रतिवेदन अझै नभेटिएको बताए। उनी भन्छन् व्यापक रूपमा खोजी भइरहेको छ, यसमा मन्त्रालयका सबै लागेका छौं, तर कसले कता राख्यो पत्तो छैन। मन्त्रालयमा उक्त प्रतिवेदनको फोटोकपी भने भेटिएको छ, तर सक्कलीप्रति भेटिएन। मन्त्रीलाई बुझाएको प्रतिवेदन जोगाउने जिम्मा मन्त्रालयका कर्मचारीको होइन र भन्ने प्रश्नमा प्रवक्ता घिमिरेले प्रक्रियागत रूपमा प्रतिवेदन बुझाउने कार्य नभएकाले मन्त्रालयमा रेकर्ड नभएको जानकारी दिए। उनी भन्छन् सम्बन्धित शाखामा दर्ता गरेर बुझाउनु पर्थ्यो, तर दर्ता नभई बुझाइएको भन्ने छ। प्रतिवेदन कार्यान्वयनमा जान नपाउँदै गायब भएपछि अहिलेका प्रधानमन्त्री तथा श्रम मन्त्रीले समेत यसलाई विशेष चासोका साथ हेरेका छनृ।

0: भारतले चीनी निर्यात रोक्दा मूल्य र आपूर्तिमा दबाव शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। भारतले चीनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ। नेपालले वार्षिक रूपमा उपभोग गर्ने चीनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाव पर्न सक्ने अनुमान गरिएको हो। भारतीय सरकारले बुधबार रातिदेखि लागू हुने गरी आगामी सेप्टेम्बर 30 चीनी निर्यातमा रोक लगाएको जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार घरेलु बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नु तथा मूल्य नियन्त्रण चरणमा राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यद्यपि निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छूट दिइने उल्लेख गरिएको छ। साथै खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातमा प्रतिबन्ध लागू नहुने स्पष्ट पारिएको छ।
1: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने छन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
0: शत प्रतिशत चियाको नमूना संकलन गरी परीक्षण गरिनुपर्ने प्रावधान भारतीय टी बोर्डले अघि सारेपछि 2 सातादेखि नेपाली चियाको भारत निकासी लगभग ठप्प छ। नेपालको चिया मेची नाका हुँदै 90% भारत निकासी हुने गर्छ। दार्जीलिङकै मौसम अनुसारकै त्यही गुणस्तरको चिया पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने भएकाले भारत लगायत तेस्रो मुलुकमा नेपाली चियाको माग रहेको छ। भारतले ल्याएको नयाँ नियमबाट नेपालका चिया उत्पादक किसान र व्यवसायी प्रभावित भएका छन्। त्यस्तै भारत सरकारले पनि नेपाली उद्योगका लागि ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स अन्तर्गतको लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी गर्ने कार्य प्रभावकारी रूपमा नगर्दा नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै उद्योगीहरूले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। उद्योगीहरूले भारतीय पक्षको यस्तो कार्यलाई गैरभन्सार अवरोध नन ट्यारिफ ब्यारियरको रूपमा व्याख्या गर्दै यसले नेपाली उद्योग तथा निर्यात व्यवसायमा प्रत्यक्ष असर पारेको बताएका छन्। उनीहरूका अनुसार निर्यात प्रक्रिया अवरूद्ध हुँदा उद्योगी व्यवसायीले आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नु परेको छ। परीक्षण कडाईले 2 सातादेखि भारतमा चिया निकासी प्रभावित शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
1: सम्पत्ति छानबिनले वैदेशिक रोजगारका हाकिमहरू तरंगित शीर्षकमा मध्यान्न दैनिक खबर लेख्छ। सम्पत्ति छानबिन आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति विवरण माग गरेपछि मुलुकका अन्य क्षेत्र झैं वैदेशिक रोजगार प्रशासन पनि तरंगित भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गत 2 वैशाखमा गठित सम्पत्ति छानबिन आयोगले उच्च पदस्थ अधिकारी पूर्व प्रधानमन्त्री पूर्व मन्त्री सहसचिवदेखि कार्यालय प्रमुखसम्मलाई 1 महीनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।